0: आज उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुने 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता
1: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरेको भन्दै आलोचना 13 जना प्रस्तावित राजदूतको संसदीय सुनाई प्रक्रिया शुरू सबै विरूद्ध 2 उजुरी वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेनन्
0: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै मालढुङ्गा बेनी जोमसुङ र कोराला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै
1: यमन मजारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 भन्दा बढ़ीको मृत्यु पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लड़ाकु मारिए गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान
0: र ग्लोबल ओपनमा नेपालका टिटुके र होरा एउटै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रसंग
1: इतिहासमै जम्बो केन्द्रीय कार्यसमिति बनाएको कांग्रेसको पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्यता दोहोरिएको छ नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन् 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ सभापतिका लागि गगन थापा किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ निर्विरोध सभापति हुनुहुन्छ 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री बन्नु भएको थियो 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो राठौर नेभी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ पार्टी सभापति गगन थापा निर्वाध जस्तै देखिएका बेलामा राठौरले एक साथ अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको थियो तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाण्डुमा खड्गेले उम्मेद्वारी दिनुभएको थियो खड्गे काठमाण्डु 5 क्षेत्रीय कार्य समितिका पूर्व सभापति समेत हुनुहुन्छ राठौरको क्षेत्र बर्दिया 2 आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिना साथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो फारम अगाडि नै लगिए पनि बर्दिया 2 प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनट पछि राठौरले उम्मेद्वारी दर्ता गराएको समेत बताएको छ यसैबीच कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको देखिएको छ प्रतिनिधिको ध्यान केन्द्रीय नेतृत्वको प्रतिस्पर्धा समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको हो तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा हिजो राति अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकिरहेको थिएन महाधिवेशनको तेस्रो दिन तथा बन्द सत्रको दोस्रो दिन हिजो बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ताका लागि फारम वितरण गरिएको थियो साँझ 7 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको भए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति 8:30 बजेसम्म दर्ता प्रक्रिया चल्यो तर साँझ 7 बजेसम्म दर्ता भएका उम्मेद्वारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकिरहेको थिएन 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले पनि उम्मेद्वार दर्ता प्रक्रिया जटिल बनेको निर्वाचन समितिले जनाएको छ आज प्रचार प्रसारमा रहने र भोलि मतदानको प्रक्रिया अगाडि बढ़ने समेत निर्वाचन समितिले जनाएको छ
0: सभामुख डोलप्रसाद आर्यले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ तान्जानियामा जारी अन्तर्व्यवस्थापकीय संघको 153 महासभालाई सम्बोधन गर्दै अर्यालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो हिमाल सुरक्षित भए मात्र मानव सभ्यता जल जैविक विविधता र भविष्य सुरक्षित हुने उहाँको भनाइ छ सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% मात्र न्यून योगदान गरे पनि विपद जोखिमको अग्र भागमा

0: बताउनु भएको छ। सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूलाई संसदीय ऐक्यबद्धता सुदृढ गर्न आईपीयूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ, उहाँले बताउनु भएको छ। यसैबीच सरकारले भोटेकुसी त्रिशुली हिमबाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनर्स्थापना, बेपत्ता भएकाको मृतकलाई मृत घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचनाहरूको पुननिर्माणको काम एकैसाथ अगाडि बढ़ाउने तयारी भएको छ। भोटेकोसी त्रिशुली हिमबाढ़ीबाट करिब 5,285 जना व्यक्ति बेपत्ता, 1,455 जनाको ज्यान गएको र मृत्युको पुष्टि हुन नसकेका बेपत्ता भएका व्यक्तिहरूका परिवारजन आफन्तहरू अझै फर्किने आशामा बसेको अवस्था रहेको छ। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानून संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हिमाल र महासागर बीच अन्तर सम्बन्ध निर्माणको लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रयत्न गरेको बताउनु भएको छ। फिजीमा हिजो आयोजित प्री कोप लिडर्स इभेन्ट अन्तर्गतको उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका विभिन्न चुनौतीहरूको संयुक्त रूपमा सम्बोधन हुनुपर्ने बताउनु भएको छ। पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो।
1: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेलामा हुन लागेको यो बैठकलाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्रीले गर्नुहुनेछ। नेपाल र रूसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा सबैभन्दा बढ़ी स्थानीय तह विरूद्ध उजुरी परेको छ। गत आर्थिक वर्ष 2082-83 आयोगको हेटौँडा स्थित कार्यालयमा स्थानीय तहसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरूद्धको उजुरी दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले हिजो बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बुझाएको गत आर्थिक वर्षको प्रतिवेदनमा यस्ता कुरो उल्लेख गरिएको छ। आयोगको हेटौँडा कार्यालयका प्रमुख पवन कुमार तिमल सिन्हाले बुझाउनु भएको 36 वार्षिक प्रतिवेदनमा हस्तान्तरण गर्दै कार्यालय प्रमुख तिमल सिन्हाले संघीय मामिला पछि सबैभन्दा बढ़ी उजुरी शिक्षाको क्षेत्रमा परेको देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीब निवारणसँग सम्बन्धित 5.59% मुद्दाहरू परेका छन्। आयोग हेटौँडा कार्यालयमा परेको उजुरी दर्ता र फर्सेउटको आधारमा सबैभन्दा बढ़ी उजुरी परेका स्थानीय तहमा पर्साको विभिन्न स्थानीय तह, पाराको र त्यसको आसपासको क्षेत्रका स्थानीय तह बढ़िरहेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानका बाली नालीमा समस्या देखिए फोनबाटै निशुल्क परामर्श लिन के गर्ने?
2: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
0: ऊर्जाको दक्षता कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
5: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइदैन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थाहरूलाई आह्वान गर्ने विपद प्राधिकरणको निर्णय एनजीओको सहयोगले नपुगेको ठाउँमा सरकारले नै बनाइदिने शीर्षकको खबर छ। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा गैर सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बाढ़ी प्रभावितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुने समेत बताइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीको आलोचनामै प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा शीर्षकको खबर प्रकाशित छ। ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तार सरकारको चासोमा परेको छ। त्यस्तै पछिल्लो समय विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौं कुर्दा पनि उपचार नपाएको समेत गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय भने आकस्मिक कक्षमा उपचार पाउन मुस्किल रहेको बताइँदै आएको छ। त्यस्तै प्रस्तावित राजदूतहरूको सुनाई 26 असोजदेखि शीर्षकको अर्को खबर प्रकाशित छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनाई समितिले सरकारद्वारा प्रस्तावित 13 देशका राजदूतहरूको सुनाई 26 असोजदेखि गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंगिर पहिलो साता हुने भारत भ्रमणलाई ध्यानमा राख्दै भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेबाट समितिले सुनाई प्रारम्भ गर्नेछ। समितिको हिजो बसेको बैठकले उजुरी खोल्ने तथा 26 28 असोजसम्म 13 जनाको सुनाई गर्ने निर्णय समेत गरेको छ। राष्ट्रपाको हामी आउँदैछौ अभियान शुरू 77 जिल्लामा पुग्यो केन्द्रीय टोली शीर्षकको अर्को खबर प्रकाशित छ भने चाडपर्व सुरक्षा सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55-20 शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण शीर्षकमा सजना बरालले लेख्नु भएको खबर प्रकाशित छ। भोटेकुसी बारीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायतका उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यस अघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई घटाएको हो। प्रहरी अनुसन्धानमा मोबाइल जपत र निजी सूचनामा पहुँच गोपनीयताको हकमाथि प्रश्न शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रविधि बढ़दैछ, मोबाइल भित्रका सामग्री र निजी सूचनामाथि पहुँच कतिसम्म भन्ने विषय गम्भीर सवाल बन्दै गएको देखिएको छ। त्यस्तै सर्वोच्चमा चार न्यायाधीश सिफारिश शीर्षकको दुर्गा दुलालले लेख्नु भएको खबर प्रकाशित छ। सिफारिश हुनेमा उच्च अदालतका एक मुख्य न्यायाधीश र 3 न्यायाधीश रहनु भएको छ। सर्वोच्च अदालतमा 5 न्यायाधीश सिफारिश गर्न मिल्ने भए पनि एउटा पद खाली राखिएको छ। न्याय परिषद ऐनमा रिक्त हुनुभन्दा 1 महिना अघि सर्वोच्चमा सिफारिश गर्नुपर्ने व्यवस्था छ। सिफारिश भएका न्यायाधीशहरूको अब संसदीय सुनाई हुनेछ। त्यस्तै भित्रपृष्ठमा हिमाल एयरलाइन्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने बकौदा 63 करोड़ शीर्षकमा सूरज कोहनले लेख्नु भएको खबर छ भने दशैंलाई गाड़ीको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्दै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर पनि प्रकाशित छ।
0: यसैबीच कारोबार दैनिकको पहिलो पृष्ठमा नवीकरणीय ऊर्जा तथा दक्षता विधेयक दर्ता भएको प्रसंग छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसदमा दर्ता गरेको हो। यसैबीच ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयन उत्पन्न समस्या समाधानका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्च स्तरीय समिति गठन गरेको छ। कारोबार दैनिकमै कौशला कुवरले लेख्नुहुन्छ, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्नेछ र कार्तिकको दोस्रो सातादेखि धान खरिद गर्ने योजना बनाएको छ। यसपटक कम्पनीले धान किन्न 66,50,00,000 रूपियाँ छुट्याइसकेको छ। यसैबीच गोर्खापत्र दैनिकमा लेखिएको छ, जुगल भ्रमण वर्ष 2083 तयारी। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष 2083 तयारी तीव्र पारेको प्रसंग छ। गोर्खापत्र दैनिककै भित्री पृष्ठमा दशैंभर लिंगेपिङ शीर्षकमा खबर लेखिएको छ। दशैंका अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढ़ाएको हो। पर्यटन बोर्डको सम्पदा तथा पर्यटन विकास महाशाखाले यो जानकारी दिएको खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसैबीच संसदीय सुनवाई समितिमा 7 उजुरी दर्ता भएको खबर गोर्खापत्र दैनिकमा छ। विभिन्न देशका प्रस्तावित राजदूतको असो 26 गतेदेखि संसदीय सुनवाई हुने भएको छ। संसदीय सुनवाई समितिले राजदूत उपरको उजुरी सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका बाहेक अन्यलाई सिफारिशको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई अघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको छ। र नागरिक दैनिकको पहिलो पृष्ठमा विराटनगरबाट विस्थापित हुँदै उद्योग खबर शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राइस एण्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढ़ीगंगा गाउँपालिका स्थित हात्तीमुढ़ामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा कोसेढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठूला उद्योग स्थापना भएका थिए।
1: ताजा खबरमा अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इरान समर्थित हुती विद्रोही गरी 270 भन्दा बढ़ीको मृत्यु भएको छ। यमनी सरकारले गत महिना हुती विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रयास शुरू गरेपछि देशमा लड़ाई तीव्र बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कार्यवाहीमा 5 लड़ाकु मारिएका छन् भने 2 घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार लड़ाकुको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर बजिकिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कार्यवाही अगाडि बढ़ाएको थियो। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् 2023 अक्टोबर 7 हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठ अघि गाजामा थायी युद्धविराम गर्न आह्वान गर्नुभएको छ। उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न समेत आग्रह गर्नुभएको हो।
0: नेपालका दुई स्पोर्ट्स टीम होरा स्पोर्ट्स र टीटुके स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन्। आगामी 20 अक्टोबरमा पाकिस्तानमा हुने प्रतियोगिताका लागि हिजो राति भएको ड्रमा नेपालका दुई टोली एकै समूहमा परेका हुन्। दुवै टोली काठमाण्डुमा भएको दक्षिण एसियाली फाइनल मार्फत पाकिस्तानमा हुने ग्लोबल ओपनमा छनौट भएका थिए। यसैबीच आईसीसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याट खेलाउँदैछ। आईसीसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल शुरू हुनु अघि सुपर सिरिज हुनेछ। आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकप अन्तर्गत भारत पाकिस्तान बीचको खेलका लागि टिकट बुकिङ निकै बढ़ी बढ़ेको देखिन्छ। अर्जेन्टिनाबाट आज अन्तिम खेल खेल्दैछन् फुटबलका मेसी र मेसी युगको अन्त्य भन्ने शीर्षकमा खबर छ। विश्व फुटबलका आइकन फुटबलर मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम पटक जर्सीमा देखिँदैछन्। मेसीले 21 वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करियरकै अन्तिम खेल खेल्नेछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउने भएका छन्।
1: किसानका समस्या समाधान गर्ने किसान कल सेन्टरको प्रभावकारिता महत्व र सुधार गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब फोनबाटै किसानले समस्या समाधान गर्ने प्रसंग। मौसम फेरिँदै गर्दा किसानका खेतबारीमा पनि विभिन्न समस्याहरू देखिन थालेका छन्। अहिले धानको सिजन भएका कारण पनि अधिकांश खेतमा केही न केही समस्या हुँदा तत्काल के गर्ने, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
2: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ, त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
9: त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 वटा कि कतिवटा मात्रै फोन लिनुहुन्छ यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि यसबारेमा केही छलफल भएको छ हजुरहरूको
2: यस्तो समस्या नहुनुपर्ने तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
9: ठाउँमा
2: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को बाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ त्यो कतिपय पशुपालनमा भयो कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
9: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि त्यो चाहिँ तत्कालैको लागि चाहिँ वाट्सएप ग्रुप कि बनाएको रहेछ वाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनेरि एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ
2: हजुर त्यो पनि हो नि जस्तो कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11 35 मलाई चाहिँ त्यो राम्रो लागेको छ तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु
0: कृषि मौसमविद मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारीको अन्तिम नामावली सार्वजनिक हुने 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता
0: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरिएको भन्दै आलोचना 13 जना प्रस्तावित राजदूतको संसदीय सुनवाई प्रक्रिया शुरू सबै विरूद्ध 2 उजुरी वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेन
1: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै मालढुङ्गा बेनी जोमसुम कोरोला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै
0: यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 जनाको मृत्यु पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लडाकू मारिए गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान
1: र ग्लोबल ओपनमा नेपालका टी टुकी र होरा एकै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1 लाख आवेदन विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको छ यहाँ एकजना नाक थुनिरहनु भएको छ पत्रकार जस्तै देखिन्छ र मन्त्रीको बोर्ड लेखिएको छ मन्त्री उठेर पत्रकारलाई औंलो ठडाउँदै यहाँ यस्तो लेखिएको छ के नाक थुनेको नि ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: नमस्कार। देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौं भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाजी हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। सुरुवातमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन, र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरुन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ, र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ आइएमएम प्रोटोकल भन्छौँ, सामकेस र मामकेसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो, र त्यसको रूपमा विज्ञप्ति पनि आयो, र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ। भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि, र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना, झोला अनि चौचौ चाहिँ बाढिएको हामीले देख्यौं। अब लगभग दुई हप्ता पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फुडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु वयस्कहरू अरूलाई चाहिँ दिन सकियो तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान डोर पोलिसी हुँदा हुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ। अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ। न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा र उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने किशोरीहरूको लागि आइरन सक्की त्यसै गरी भिटामिन र अल्मेन्डाजोल पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा त्यसलाई अहिले चाहिँ हामीले ती पालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ र सँगसँगै चाहिँ अस्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले र त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौँ। कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जसको पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन, अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भन्नेको सुनिश्चितता हुँदैन। सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
0: हजुर, यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ होइन, अब यो त सोचेको थिएन यति ठूलो हुन्छ भनेर, हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्न तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ, क्लस्टरहरू एक्टिभेट हुन्छ। पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ, उसको अलरेडी सबै कुराहरू फिक्स छ, के गर्ने कसरी गर्ने भन्ने कुरा र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र राज्य निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि नुवाकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन, अब धेरै भयो, अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैन।
0: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? राहत वितरणदेखि नै शुरूको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर। जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेछौँ। र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा 5 वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। र दैनिक रूपमा हुने खानपानको कुरा बिथोलिएको छ। जो परिवारहरू हुनुहुन्छ, जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने, खाने पोसिलो कुरा खाने, दुध भयो, खानेपानी शुद्ध खानेपानीका कुराहरू भए, यी सबै कुराहरूमा बिथोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू, गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ, उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ। र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ, तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो, विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने, बालबालिकाले नै खान मन नलाग्ने, र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको, हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था, डर त्रास, अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने, जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू, उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न, आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर त्रास, यो संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस्, कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
0: हस्, धन्यवाद। अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो, त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि, त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने, किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नु पर्दाखेरि हाम्रो वासरूम पनि राम्रो थिएन, त्यहाँनिर वासरूम पनि त्यस्तो थिएन, अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने, त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरूमको नि एकदमै कमी थियो। अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने, अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू, अनि इभन त्यहाँ वासरूम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर, अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने, त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो, बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने, अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज, किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खाना नमान्ने, उहाँहरूलाई चाहिँ हामीले नै आफैले गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने, अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने, उनीहरू घुलमिल हुन नखोज्ने, हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो।
0: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजर?
4: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ, अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार, त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो। र त्यही बीचमा चाहिँ बालबालिका भनेर त बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ, र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ, र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ, र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ, र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ।
0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा, फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो, होइन, त्रिशुली पारीको, र त्योभन्दा पछाडि बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो, र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो, हामीले प्लान गरेको, योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र

0: नै अनुरोध थियो किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ। त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो, होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ। तर विगतका हाम्रा विभिन्न अनुभवहरू, भूकम्पको अनुभव भयो, फ्लडहरू बेला बेलामा गइरहे, ल्यान्डस्लाइडहरू भइ नै रहे, हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ संचारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनगारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकार्यलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोर्डिनेसन गऱ्यौँ, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गऱ्यौँ। तथापि स्टिल अझ बढी विकास गर, अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुरनजीले, राजुजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि चाहिँ त्यसले हामीले के सिकौँ त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्केको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा करेक्सन गर्दै जानु नै पर्नेछ। अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावकविहीन भएका बालबालिकाहरूसँग हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लोपनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा, होइन? अब त्यहाँ इपिडेमिक्सहरू हुनसक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नु हो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल हो, होइन? अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर, गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भए कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ, त्यसलाई पनि बिस्तारै पर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरी भन्नुपर्ने अवस्था त होइन, त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्। त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ।
1: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहुसरोकार अघि हामीले भनेको शब्द नै त्यही हो। हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौँ मान्छेलाई एउटा पीड़ाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौँ, त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति

0: रहनसहनले कति असर पार्दो रहेछ, होइन, कुसको श्राप बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ, होइन, त्यस्ता सबै पीड़ाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौं र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि, मनलाई एउटा स्थिर अवस्थामा लगेर योबाट अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ?
1: अरे, यो चाहिँ एकदमै ठूलो भयानक, हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीड़ाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा शुरूमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ, त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिकी सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न। अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौं र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने। हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले केही चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदिए हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने, त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ। अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई, हाम्रा चिजहरूलाई, हाम्रो दैनिकीलाई, एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै तोडाइराख्ने, नबोल्ने, खान मन नलाग्ने कुराहरू छ, उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ, त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू, खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ, यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है, पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फतले हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस नै गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन, गाउँै छैन, उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने, अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सब बनाएर भए पनि गर्नु पर्यो, अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो, हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो, कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै राजा सरले कुरा निकाल्नु भएको थियो, हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ, यो त विपद हो होइन, जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने, भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने र यो एकद्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि, एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने, एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा। अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो भने चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो, एउटा मनोभावनात्मक स्वास्थ्य का कुराहरू भयो, अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै काम, अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था दैनिकी जीवनशैली मनोभावना होइन मनोसामाजिक आफ्नो स्वास्थ्य शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ एकदमै सेवा दिने अवसर छ र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या अब त्यसपछि बिरामी हुने पोषण गर्ने अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचाउले नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका महिला गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू किशोरीहरूको महिनावारीको कुराहरू छ शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ
0: हस् यहाँलाई धेरै

0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा हामीले एफिसी पाँच अध्यायको पद छदेखि सत्रसम्मबाट अन्धकारका कामबाट अलग भएर ज्योतिका सन्तान झैं हिँड्नुपर्ने, समयको सदुपयोग गर्नुपर्ने र प्रभुको इच्छा बुझ्नुपर्ने कुरा चाहिँ हामीले सिक्यौं। र दाइ आजको अध्ययनमा चाहिँ हामी कुन चाहिँ खण्डबाट कुन चाहिँ मुख्य विषयलाई चाहिँ हेर्नेछौं त?
1: आजको खण्ड क्रिस्चियन जीवनको अत्यन्त महत्वपूर्ण विषयमा केन्द्रित छ। पवित्र आत्माले भरिएको जीवनको बारेमा आजको अध्ययनमा हामी थाहा गर्नेछौ। आजको अध्ययनले हामीलाई एउटा ठूलो सत्य सिकाउँछ। क्रिस्चियन जीवन आफ्नै शक्तिमा मात्र जिउने जीवन होइन, हामीलाई पवित्र आत्माको नियन्त्रण र सामर्थ्य आवश्यक हुन्छ भन्ने सत्यलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
0: भनेपछि दाई, आजको अध्ययनले हामीलाई क्रिस्चियन जीवनको वास्तविकतालाई देखाउनेछ जस्तो मलाई लाग्दैछ।
1: अवश्य पनि भाइ, आजको अध्ययनले हामीलाई विश्वासीको जीवन बाहिरी नशा वा मानवीय शक्तिद्वारा होइन, पवित्र आत्माद्वारा निर्देशित हुनुपर्छ भन्ने मुख्य पाठ सिकाउनेछ।
0: त्यसो भए दाइ, पवित्र आत्माले भरिनु भनेको चाहिँ केवल कुनै विशेष आत्मिक अनुभव प्राप्त गर्नु मात्र चाहिँ होइन रहेछ?
1: होइन नि त भाइ, पवित्र आत्माले भरिनु भनेको हाम्रो जीवनको नियन्त्रण उहाँलाई दिनु हो। हाम्रो सोच, बोली, इच्छा, निर्णय र व्यवहारमा पवित्र आत्माको प्रभाव देखिनुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आउनुहोस् यी सबै कुराहरूलाई ध्यानमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: आउनुहोस् मित्र, हामी छोटो प्रार्थना

0: प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, यो वचनको निम्ति तपाईँलाई धन्यवाद छ जुन तपाईँले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईँको वचनबाट आत्मिक रूपमा सुसञ्जित भएर यो संसारमा एक नमूनाको जीवन जिउन सकौं, जुन जीवन जसले तपाईँलाई खुसी पार्दछ, किनकि तपाईँको वचनमा शक्ति छ। यो हाम्रो आत्मिक खोराक हो, यसले हामीलाई आत्मिक परिपक्वतामा दर बनाउँछ। त्यसकारण प्रभुजी, आज पनि हामी तपाईँको वचनबाट देख्न चाहन्छौ, तपाईँको आत्मिक भोजन खान चाहन्छौ। हामी हरेकलाई यो वचन बुझ्ने मन ज्ञान दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले चर्च ख्रीष्टको दुलही हुनेछ र अहिले चाहिँ दोस्रो कुरन्थी 11 दुई पद अनुसार खाली उहाँसँग चर्चको मगनी मात्र भएको छ भन्ने विषय अन्तर्गत देखिरहेका थियौं। अनि भविष्यमा जब चर्च यानी सत्य विश्वासीहरू स्वर्गीयमा उठाइ लगिन्छ, तब त्यहाँ चर्च ख्रीष्टको दुलही हुनेछिन्। तर अहिले चर्चको खाली ख्रीष्टसँग मगनी भएकोले गर्दा त्यसको चालचलन कस्तो हुनुपर्छ, सो कुरा हामीले अघिल्लो दिनमा देखेका थियौं। आज हामी देख्नेछौ एफिसी 5:18-21 पदबाट चर्चको अनुभव। हरेक विश्वासीहरूसँग अनुभव हुनुपर्छ। म अनुभवमा विश्वास गर्छु। अहिले त्यो कुराको ध्यान दिनुहोस् कि उसको अनुभव के हो। एफिसी 5:18-19 पदमा भनिएको छ, अनि दाग मदले नमात जसमा चरित्रहीनता हुन्छ, तर आत्माले भरपूर हो। आपसमा भजन स्तुति गान र आत्मिक गीतहरूद्वारा बात गर। प्रभुका निम्ति आफ्नो आफ्नो हृदयमा गाऊ र भजन गर। अमित्र, यो मद्यपानको खराबीहरूको विरूद्धमा खाली विरोध प्रवचन मात्र होइन। यद्यपि मद्यपानपन प्राचीन संसारको खराब पाप थियो, अनि यो अझै यो वर्तमान घड़ीको पनि अति नै खराब पाप हो। यसले हाम्रा समाज, हाम्रा जाति, हाम्रा परिवार, हाम्रा मुलुकलाई धमिराले काठलाई भित्रभित्र खाए जस्तै नष्ट गरिरहेको छ। वास्तवमा यसले पूरा विश्वलाई भित्रभित्रै नष्ट गरिरहेको छ। तर मित्र, यहाँ पाउल मद्यपान सम्बन्धको विरूद्धमा लेक्चर दिइरहेका छैनन्, भाषण दिइरहेका छैनन्। वास्तवमा पाउल यहाँ तुलना मात्र बनाइरहेका छन्, यानी तुलना गरिरहेका छन्। दाहक मध्यले नमातियो, किन नमातिन्यो त भन्दा, किनभने यसले अस्थायी रूपमा केही बेरसम्म उक्साउँछ, उत्तेजित गर्दछ। यसले शरीरलाई शक्ति सञ्चार गर्दछ, त्यसपछि यसले तपाईंलाई गिराउँदछ र तपाईंलाई दुष्ट चरित्र र अनैतिकताको दिशातिर डोर्याउँछ, र अन्तिम परिणामस्वरूप तपाईँ निराश, उन्माद र दुस्साहसमा हाल्न सक्छ। त्यो नै तपाईंलाई आवश्यक छैन। अहिले यो सत्य हो कि मानिसहरू आज केही कुराको लागि आवश्यकताको महसुस गर्दछन्, आभास गर्दछन्। यो कुराको पुष्टि आज औसत मानिसहरू मद्यपानमा, नशालु औषधि सेवनमा लिप्त भएका छन्। तिनीहरू त्यो आवश्यकतालाई पूरा गर्न अति नै कडा दाग मध्य, रक्सी, जाँड वा नशालु दवाईतिर फर्कन्छन्। अनि यदि तिनीहरू परमेश्वरको सन्तान होइनन् भने तिनीहरूसँग अरू कुनै विकल्प, उपाय, साधन छैन। तर परमेश्वरका सन्तानहरू पवित्र आत्माले भरिनु पर्दछ। यो नै विश्वासीको अनुभव हुनुपर्छ। पवित्र आत्माले भरिनुको मतलब के हो? हामी त्यो मानिसमा यसको समानताको पाउँदछौ जो मद्यपान दाग मध्य लिँदछ। यो नै एक कारण हो पाउले यसको यहाँ प्रयोग गरिरहेका छन्, देखाउनको निम्ति, तुलना देखाउनको निम्ति। दाग मध्य लिने मानिस मध्यले नियन्त्रित गरिएको हुन्छ। तपाईँले देख्नुभएकै होला, कुनै दाग मध्य पान गर्ने, नशालु दवाई लिने मानिसले आफ्नो डोज पाएन भने उसलाई कस्तो महसुस हुन्छ? मित्र, यसबाट हामी देख्छौ उसलाई पूर्ण रूपमा मध्यले नियन्त्रित गरिएका हुन्छन्। तपाईँ भन्न सक्नुहुन्छ, सजिलै थाहा पाउन सक्नुहुन्छ कि त्यो मानिस मातिएको छ। त्यसको ठिक विपरीत विश्वासीलाई नियन्त्रण गर्ने केवल पवित्र आत्मा हुनुपर्छ। यो ईश्वरीय नशा हो, जुनलाई हामी अंग्रेजीमा डिभाइन इन्टोक्सिकेशन भन्दछौं, जुनले त्यो आवश्यकताको भर्दछ। यो पवित्र आत्माले भरिनु भनेको अत्याधिक भावमय आवेग उत्तेजना होइन, तर त्यो चाहिँ परमेश्वरको निम्ति केही कामको पूरा गर्न, परमेश्वरको लागि जिउनको निम्ति शक्तिको प्रदान गर्दछ। जब हामी पवित्र आत्माले भरिन्छौं, यसको अर्थ यो हो कि हामी पवित्र आत्माद्वारा नियन्त्रण गरिएका हुन्छौं। विश्वासीको हिँडाइ र उसलाई आत्माको भरिने काम आपसमा अति नै निकटताबाट सम्बन्धित छन्। पावल भन्छन् कि विश्वासीहरू होशियारपूर्वक, बुद्धिमानपूर्वक हिँड्नुपर्छ र आत्माले भरिनु पर्दछ। यिनै आज्ञाहरू विश्वासीहरूलाई दिइएका छन्। यो आत्माले भरिने काम शक्ति, सामर्थ्य र क्रियाको निम्ति विश्वासीको जीवनको निरन्तरताको नवीकरण हो, जुन वर्तमान काल प्रेजेन्ट टेन्सको प्रयोगद्वारा यहाँ संकेत गरिएको छ। आत्माले भरिएका विश्वासीहरू केवल बुद्धिमान र होशियारपूर्वक मात्र हिँड्दैनन्, तर उसको ख्रिस्टियन चरित्र चाहिँ पवित्र आत्माको फलद्वारा पुष्टि हुँदछ। विश्वासीलाई कहिले पनि पवित्र आत्माले बप्तिस्मा हुन आज्ञा गरिएको छैन, तर हामीलाई भनिएको छ पहिलो कोरन्थी 12:13 पदमा, हामी एउटै शरीरमा बप्तिस्मा भयौं कि हामीले त्यसको लागि हाम्रो तर्फबाट केही प्रयत्न गर्यौं? यो ख्रिस्ट येशूमा हाम्रो विश्वासद्वारा थियो। पवित्र आत्मा नवजन्म दिनुहुन्छ र हामीमा स्थायी रूपमा बास गर्नुहुन्छ। पवित्र आत्माले हामीलाई छाप मार्नुहुन्छ र पवित्र आत्मा हामीलाई बप्तिस्मा दिनुहुन्छ र विश्वासीहरूको शरीरमा हामीलाई हाल्नुहुन्छ। तर विश्वासीहरूलाई ख्रिस्टको सेवा गर्न आत्माको भराइको आवश्यकता पर्दछ। चेलाहरू पेन्टिकोस्टको दिनमा एक ठाउँमा भेला भए। तिनीहरू ख्रिस्टको निम्ति विश्वमा जान आवश्यक परेको थियो र तिनीहरू पवित्र आत्माले भरिए। तिनीहरूसँग त्यो अनुभव थियो जुनले तिनीहरूलाई त्यस दिनमा साक्षी गवाई दिन योग्य बनायो। पवित्र आत्माले भरिनु भनेको मलाई लाग्छ आफ्नो गाड़ी वा मोटरसाइकल लिएर पेट्रोल पम्पमा गएर यो भनेको जस्तै हो, यहाँ यसलाई भर। जब म बिहान उठ्छु, म प्रभुलाई भन्छु, प्रभु म आज आत्मामा भरिन चाहन्छु, म यो काम आफै स्वयंद्वारा गर्न सक्दिन, मलाई तपाईँको शक्तिको आवश्यक छ, मलाई तपाईँको सहायताको आवश्यकता छ। मित्र, हामी विश्वासीहरू आफ्नो दिनलाई प्रभुसँग पवित्र आत्माले भरिदिनुहोस् भन्ने विन्ती गर्दै, प्रार्थना गर्दै आरम्भ गर्नुपर्छ। यो नै एक कुरा हो जुन हरेक विश्वासीहरूद्वारा एकदमै धेरै आवश्यक छ। तपाई हिजो वा बितेको हप्तामा आत्माले भरिनुभयो होला, तर त्यो आजको निम्ति काफी छैन। म आफ्नो एक साथीबाट पेट्रोल किन्ने गर्दछु जसले पेट्रोल पम्प चलाउँछ। मैले एक बिहानै आफ्नो ट्याङ्क भरे र अर्को दिन बिहान फेरि म उसको साथमा गएर भने, फेरि ट्याङ्क भर। उसले सोध्यो, तिमी कहाँ गयौ? त्यसकारण मैले उसलाई भने, म फल्ना फल्ना जग्गामा गए, फल्ना फल्ना जग्गाबाट फल्ना फल्ना जग्गामा वचन प्रचारको निम्ति। मित्र, जब तपाईँ आत्माले भरिनुहुन्छ तब परमेश्वरको निम्ति केही काम गर्नुहुन्छ। तपाईँ आत्मामा हिँडिरहनु भएको हुनेछ, तर यसको मतलब यो होइन कि तपाईँसँग भोलिको निम्ति पर्याप्त काठी शक्ति इन्धन छ। तपाईँलाई भोलिको निम्ति अर्को भराइको आवश्यक पर्दछ। त्यो पुरानो ट्याङ्कमा अर्को भराइको आवश्यकता छ। यही नै कारण कोही कोही मानिसहरू एक दिन अति नै महान गरी परमेश्वरका कामको निम्ति प्रयोग गरिदछन् र अर्को दिन चाहिँ ऊ अति नै रित्तो खाली आभास गर्दछ। मैले पनि त्यो अनुभवको पाएको छु। अनि मलाई निश्चय छ कि तपाईसँग पनि यो सत्य होला। हामीलाई पवित्र आत्माको ताजा भरेको आवश्यकता छ। यसले हामीलाई आत्मामा हिँड्न योग्य बनाउनेछ। हामी कहिले कहीँ ठोकेर लड्न सक्छौ। मेरो सानो छोरी हिँड्न सिकिरहेकी छिन्। तिनी हिँड्न सिक्दा लडेर चोट पनि पार्छिन्, तर तिनी उठेर फेरि हिँड्न कोसिस गर्छिन् र कुनै दिन तिनी असल तरिकामा हिँड्नेवाला बन्नेछिन्। परमेश्वर चाहनुहुन्छ कि तपाईँ र म आत्मामा हिँडेको र आत्मामा हिँड्न सिकेको। उहाँ चाहनुहुन्छ कि हामी आत्माले भरिएको। अहिले आत्माले भरिने कामको एक प्रमाण के हो भन्दा यो चाहिँ आपसमा भजन, स्तुति गान र आत्मिक गीतहरूद्वारा बात गर्नु र प्रभुको निम्ति आफ्ना आफ्ना हृदयमा गाउन र भजन गर्नु हो। यो असल कुरा हो कि परमेश्वरको आत्माले भन्यो कि यो एक आपसमा बात गर्नु थियो। म सोच्दछु कि भजनहरूले चाहिँ भजनहरूका पुस्तकको दर्शाउँछ, जुन सम्भवत ती सबै भजनहरू जुन पुरानो नियममा छन् तिनीहरू लय र संगीतबद्ध गरिएका थिए। स्तुति गानहरू चाहिँ परमेश्वरको महिमा गर्न मानिसद्वारा रचना गरिएका भजनहरू थिए। तिनीहरू अति नै उच्च आत्मिक स्तरमा थिए। आत्मिक गीतहरू भजनहरू र स्तुति गानहरू भन्दा थोरै औपचारिक थिए। सम्भवत तिनीहरू मध्ये कुनै कुनै चाहिँ कुनै व्यक्ति गाइरहेको बेला नै उहाँको स्तुति प्रशंसा गरिरहेको बेलामै रचना गरिन्दथ्यो र अन्यासै हृदयबाट विस्फोट भएर मुखद्वारा स्तुति प्रशंसा गर्न निस्कन्दथ्यो। यो चाहिँ आत्माको भराइको प्रकटीकरण हो, किनभने उहाँले विश्वासीहरूको जीवनमा आनन्द, हर्ष, खुशी ल्याउनु हुँदछ। आगे पद २०मा भनिएको छ, परमेश्वर र पितालाई हाम्रो प्रभु येशु ख्रीष्टको नाममा सबै कुराहरूका निम्ति सधैँभरि धन्यवाद चढाऊ। मित्र, पवित्र आत्माले भरिनुको अर्को प्रमाण हो धन्यवादी मुद्रा। हामीले भजनहरूका पुस्तकहरूमा परमेश्वरलाई स्तुति प्रशंसा र धन्यवादको बारेमा धेरै कुरा देख्यौं अनि त्यो अति नै उच्च स्तरमा छ। आज हामीसँग त्यो विश्वासीहरूको बीचमा पर्याप्त छैन। हामी हरेकले भन्नुपर्छ, परम प्रभुको प्रशंसा होस् र उहाँको अवर्णीय उपहारको निम्ति परमेश्वरलाई धन्यवाद होस्। के तपाईँ त्यो हृदयभित्रबाट भन्न सक्नुहुन्छ? मित्र, जबसम्म यो हृदयभित्रबाट आउने छैन यो कति पनि कामको छैन। आत्माको भराइले धन्यवादी जीवनको उत्पादन गर्दछ ताकि हामी परमेश्वर हरेक कुराको निम्ति हरेक समयमा धन्यवाद दिन सकौ। आज त्यहाँ धेरै मण्डलीहरूमा यस्ता कुराहरू सिकाइँदछ, हरेक विश्वासीलाई भन आई लभ यू, म तिमीलाई प्रेम गर्छु। मित्र, यो कथन अति नै असल छ, तर यदि तपाईँ हरेकलाई प्रेम गर्नुहुन्न भने यो नभन्नुहोस्, आई लभ यू नभन्नुहोस्, म तिमीलाई प्रेम गर्छु नभन्नुहोस्। यदि तपाईँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ भने यो देखाओ। डाक्टर होवार्ड केली अति नै महान शल्य चिकित्सक र महान प्रसूति विशेषज्ञ थिए। उसले प्रसूतिको क्षेत्रमा धेरै पुस्तक लेखेथे र उसको कामहरू लामो समयदेखि डाक्टरहरूबीच सर्वोच्च कोटीका थिए। अनि उही समयमा उनी महान ख्रिस्टियन र परमेश्वरका अद्भुत जन थिए। उसको बारेमा मैले कथा सुनेको थिएँ कि एक दिन अमेरिकाको बाल्टिमोर भन्ने शहरबाट बाहिर दुर्गम क्षेत्रमा घुम्न र अनुसन्धान कामको निम्ति गएथे र ऊ पैदल आफ्नो यात्रामा गएथे र यात्रामा हुँदा उसलाई धेरै तीर्खा प्यास लाग्यो। पानी माग्नलाई एउटा गाउँको घरमा रोके। त्यहाँ खाली सानी केटी मात्र थिइन्। जब उसले पानी पिउनलाई मागे तब त्यो सानो केटीले भनिन् कि तिनका आमा बुबा सहर गएका छन् र घरमा पानी छैन, तर ठेकीमा दूध चाहिन्छ। त्यस सानी केटीले सोधी, के तपाईँ दूध पिउन चाहनुहुन्छ? उसले भन्यो, निश्चय नै म पिउन चाहन्छु। अनि डाक्टर हवर्ड केली त्यहाँ कुर्सीमा बसे र सानी केटी भित्र गएर एक गिलास दूध ल्याइदिन् र पिएर भन्यो, ओ अति नै स्वादिष्ट, मजा आयो। त्यस सानी केटीले फेरि सोधिन्, के तपाईँ अर्को गिलास दूध चाहनुहुन्छ? डाक्टर केलीले भन्यो, निश्चय नै चाहन्छु। त्यसकारण तिनले फेरि अर्को गिलास दूध ल्याइदिन्। त्यसपछि डाक्टर केलीले तिनलाई धेरै धेरै धन्यवाद दिए र आफ्नो बाटोतिर लागे। यो कुरा सोच्दै कि ओ तिनी कति प्यारी सानी बच्ची थिइन्। त्यसको केही दिन लगत्तै त्यो सानो केटी धेरै सिकिस्त बिमारी भइन् र तिनको पेटमा दर्द भयो र तिनलाई जोन्स हपकिन्स हस्पिटलमा लगियो। तब अनुमान गर्नुहोस् त, त्यस सानी केटीलाई जाँच गर्न आउने डाक्टर को थियो? त्यो डाक्टर केली थियो र उसले त्यस सानी केटीलाई चिनिहाल्यो जसले उसलाई दुई ग्लास दूध दिएकी थिइन्। डाक्टर केलीले आवश्यक शल्यक्रिया सर्जरी गरे र तिनलाई विशेष ध्यान वास्ता र ख्याल गरे। जब आफ्नो घरमा जाने समय आयो निको भएर, तिनको गरीब गाउँका आमा बुबा तिनलाई लिन आए र उत्सुकता र बैचनीको साथ हस्पिटलको बिल कति भयो होला भनी पर्खिरहेका थिए, किनभने तिनीहरूसँग अपरेशन र हस्पिटलको चार्ज खर्चको तिर्ने पैसा थिएन। जब बिल तिनीहरू कहाँ पेश गरियो दिइयो, तिनीहरूले त्यो हात काँप्दै काँप्दै यसको खोले अनि कुल हिसाबको मुनि टोटल एमाउन्ट मा लेखिएको थियो, दुई गिलास दूधले पूरा बिल चुक्ता, अनि त्यसमा सही चाहिँ डाक्टर हवार्ड केलीले गरेको थियो। मित्र, यो व्यवहारमा क्रियामा प्रेम हो अनि उसले त्यो व्यक्त गरेको प्रेम आत्माको फल थियो, किनभने डाक्टर केली महान अनि अद्भुत क्रिस्चियन थिए, प्रभुका जन थिए। मेरो मित्र, तपाईँ यताउता गएर मानिसलाई यो भन्न आवश्यक छैन कि तपाईँ तिनीहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ, बरु तिनीहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा देखाउनुहोस्, आत्माले भरिनुहोस्, ताकि त्यहाँ तपाईँको जीवनमा प्रेम, आनन्द र धन्यवाद, कृतज्ञता हुनेछ। यो अति नै व्यवहारिक कुरो हो। किन तपाईँ परमेश्वरको आत्माको पेट्रोल पम्पमा गएर मलाई भन्नुहोस् भने परमेश्वरलाई विन्ती गर्नुहुन्न? पुरानो ट्याङ्क खाली छ। हामी आफैमा तपाईँ र मसँग कुनै पनि गर्नलाई केही पनि छैन। हामी उहाँ कहाँ गएर यो भन्न आवश्यक छ, हामी खाली छौं र हामीलाई आत्माको भराइको आवश्यक छ, ताकि हामी उहाँको निम्ति जिउन सकौं। हामीले यो कुराको देख्न आवश्यक छ कि हामी यी स्वयंद्वारा असम्भव छ, मतलब यी कुरा हामी स्वयंद्वारा हुन असम्भव छ, तर परमेश्वर यो हामीद्वारा यो गर्न सक्नुहुन्छ। मित्र, यो कुराको फेरि दोहोर्याउन चाहन्छु किनभने यो अति नै धेरै महत्वपूर्ण छ। हामीलाई पवित्र आत्माले भरिनलाई भनिएको छ। यो मात्र आज्ञा हो जुन विश्वासीहरूलाई पवित्र आत्माको सम्बन्धमा दिइएको छ। अन्य पवित्र आत्माका कार्यहरू हामीमा पूरा गरिसकिएका छन् जब हामीले ख्रीष्टलाई ग्रहण गर्छौ। हरेक विश्वासी पवित्र आत्माद्वारा नवजन्म पाएका हुन्छन्। योहन्ना 1:12 पदले भन्छ, जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरका सन्तान बन्ने अधिकार दिनुभयो। विश्वासीहरूमा स्थायी आत्माको वास हुन्छ। रोमी 8:9 पदले भन्छ, अहिले यदि कुनै मानिससँग ख्रीष्टको आत्मा छैन भने त्यो उहाँका होइन, अनि विश्वासीहरूलाई पवित्र आत्माद्वारा छाप मारिएका हुन्छन्। एफिसी 1:13 पदमा भनेको छ, उहाँमा तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरूलाई छाप गर्यो, यानि पवित्र आत्माले तिनीहरूलाई छाप मारियो, अनि विश्वासी पवित्र आत्माद्वारा बप्तिस्मा भएका छन्। पहिलो कोरन्थी 12:13 पदमा भनिएको छ, हामी सबै एउटै आत्माद्वारा शरीरभित्र बप्तिस्मा भयौं। यी पवित्र आत्माका चार सेविकाहरू त्यही क्षणमा स्थान लिन्छन् जब विश्वासीहरूले ख्रिस्टमा आफ्ना विश्वास र भरोसा गर्छन्। यो सबै हाम्रो निम्ति पूरा गरिएको छ। हाम्रो निम्ति छोडिएको एउटा कुरा चाहिँ उहाँको पवित्र आत्माले भरिने आज्ञाको पालन गर्नु हो। आगे पद 21 भनिएको छ, परमेश्वरको डरमा एक अर्काको अधीनतामा आफूलाई सुम्प। सुम्प शब्द अति नै चाखलाग्दो छ। यसको मतलब आज्ञा पालन होइन। पावल भनिरहेका छैनन् कि परमेश्वरको सन्तान भनेको कुनै सिपाही जस्तै हो जो चर्चमा आफैलाई क्याप्टेन वा कमाण्डर सम्झन्छ त्यसबाट दिने कुनै पनि आज्ञाको आदेशको पालन गर्ने। यो होइन मित्र, हामी आज्ञाहरूको पालन निश्चय नै गर्छौ, तर तीहरू हाम्रा उद्धारकर्ता क्याप्टेनबाटका हुन्, त्यसको पालन गर्छौ। यहोशूले सोच्यो कि ऊ इसरायलका सन्तानको सेनापति क्याप्टेन थिए। उसले इसरायलका छाउनीका नजिक आफ्नो हातमा तरवार लिएर उभिरहेको एकजना मानिसलाई देखे। उसले सोध्यो, तिमी हाम्रो पक्षमा छौ कि हाम्रा शत्रुहरूका पक्षका हौ? अर्को शब्दमा उसले भन्न खोजेको कुरा यो, कसले तिमीलाई तरवार निकाल्न भन्यो? म यहाँ इसरायलको सेनापति छु, क्याप्टेन छु। यो वास्तवमा हप्काई थियो। त्यसपछि त्यो हातमा तरवार लिने मानिस जो म विश्वास गर्दछु पुरानो नियममा ख्रिस्टको पूर्व अवतार थियो, उनी कहाँ फर्केर भन्यो? अनि उनले भने, होइन, तर परम प्रभुका फौजको कप्तान भएर म यहाँ आएको छु। यहोशू 5:13-14 पद अनुसार। अनि यहोशूले जमिनमा घोप्टो परेर त्यसै बेला दण्डवत गरे र आफ्नो जुत्ता थुकाले, किनकि उनी पवित्र ठाउँमा थिए। उसले यो कुरा सिके कि उससँग अर्को सेनापति क्याप्टेन थिए। तपाईँ र म क्याप्टेनको अधीन मुनि छौ, तर सम्बन्ध चाहिँ सैनिक आधार होइन, तर प्रेमको आधारमा। हाम्रो प्रभुले भन्नुभयो युहन्ना 14:15 पदमा, तिमीहरूले मलाई प्रेम गर्दछौ भने मेरो आज्ञाहरू पालन गर। मलाई लाग्छ कि यहाँ विकल्प छ, यदि तिमीहरू मलाई प्रेम गर्दैनौ भने मेरो आज्ञाहरूको बिर्सा भूल। अहिले हामी यहाँ देख्छौ कि तपाईँ र मैले आफै स्वयंलाई एक अर्काको अधीनतामा परमेश्वरको डरमा सुम्पिदिनु पर्छ। यसको मतलब यो होइन कि हामी कुनै मानिसको सामने झुकेर दण्डवत गर्नु जो हामी भन्दा माथिल्लो स्तर हुँदाका छन्। यसको अर्थ हो कि ख्रिस्टको डरमा हामी मनको दीनतामा एक अर्कासँग हिँड्नु पर्छ। यदि तपाईँ एफिसी 4:1-2 पदमा देख्नुहुनेछ भने तपाईँ यो कुरा देख्नुहुनेछ कि पावलले यो खण्डलाई यो भन्दै आरम्भ गर्छन् कि हाम्रा हृदय दीनता र नम्रतामा हुनुपर्छ। यो नै कुरा यहाँ एफिसी 5:21 पदमा हामीसँग छ। 21 पदमा भनिएको छ, 5 परमेश्वरको डरमा एक अर्काको अधीनतामा आफूलाई सुम्प। यसको अर्थ यो हो, तपाईँ चर्चको चलाउन कोसिस गर्नुहुँदैन। चर्चका अगुवाहरू र पास्टरहरू सदस्यहरू हामी सबै एक अर्काका ख्रिस्टको डरमा सुम्पिदिनुपर्छ। कसैले यो भन्न सक्दैन, मेरो तरिका, मेरो विधि। कसैले यो भन्न सक्दैन कि म तिमीहरूले यो थाहा पाएको चाहन्छु, मेरो इच्छा अनुसार मलाई जे मन पर्छ त्यही काम गर्नेछु। त्यस्तो मनोवृत्ति आत्माले भरेका विश्वासीको चिन्ह होइन। परमेश्वरको डरमा आफै स्वयंलाई एक अर्काका यानि एक अर्कामा सुम्पिनु नै आत्माले भरेको अर्को चिन्ह हो। मित्र, अर्को दिनमा हामी निरन्तर देख्नेछौ चर्चको अनुभवबाट।
1: आजको दिनले हामीलाई स्पष्टसँग बुझाएको छ कि पवित्र आत्माले भरिनु भनेको चाहिँ केवल एउटा आत्मिक अनुभव मात्र होइन रहेछ, यो त हाम्रो दैनिक जीवनलाई पवित्र आत्माको नियन्त्रणमा सुम्पिने कुरा चाहिँ रहेछ।
2: ठिक भन्नुभयो भाइ तपाईँले। एफिसीको पुस्तक 5:18-21 खण्डले हामीलाई देखाउँछ कि पवित्र आत्माले भरिएको जीवनमा स्तुति हुन्छ, धन्यवाद हुन्छ, नम्रता हुन्छ र एक अर्काप्रति उचित समर्पण हुन्छ। हामीले दाखमत वा सांसारिक कुराहरूमा आफ्नो जीवनको नियन्त्रण दिनुहुँदैन। हाम्रो सोच, इच्छा, बोली र व्यवहारलाई पवित्र आत्माको नियन्त्रणमा राख्नुपर्छ भन्ने शिक्षा हामीलाई दिएको छ।
1: हजुर, साँच्चै नै दाई र आदरणीय श्रोताहरू, आज हामी सबैले आफैलाई जाँचौं कि मेरो जीवन पवित्र आत्माको नियन्त्रणमा छ, के मेरो मुखबाट धन्यवाद र स्तुति निस्कन्छ, के कठिन समयमा पनि म परमेश्वरमाथि भरोसा गर्न सक्छु, के मेरो परिवार र सम्बन्धमा नम्रता देखिन्छ, के मेरो जीवनले ख्रिष्टको चरित्र चाहिँ प्रतिबिम्बित गरिरहेको छ भन्ने कुराहरू।
2: हजुर, त्यसैले श्रोताहरू आउनुहोस्, हरेक दिन प्रभु सामु आफूलाई समर्पण गरौं र पवित्र आत्मालाई हाम्रो जीवनमा काम गर्न दिऊ। हाम्रो बोली स्तुतिले भरियोस्, हाम्रो हृदय धन्यवादले भरियोस्, हाम्रो सम्बन्ध नम्रताले भरियोस् र हाम्रो सम्पूर्ण जीवन ख्रिष्टको महिमाका लागि समर्पित होस्।
1: परमेश्वरले हामी हरेकलाई पवित्र आत्माले भरिएर ख्रिष्टको प्रेम र चरित्रलाई आफ्नै दैनिक जीवनमा प्रतिबिम्बित गर्न सहायता गर्नुभएको होस् र तपाईँहरू सम्पूर्णलाई आग्रह छ कि यो कार्यक्रमबाट केही विशेष प्रश्न अथवा केही प्रार्थनाको विषयहरू छन् या आफ्ना केही आशिषहरू बाँड्न चाहनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ र गरिरहेका छौं। अर्को अध्ययनमा फेरि परमेश्वरको वचन सहित हामी भेट्ने नै छौं। तबसम्म प्रभु येशु ख्रिष्टको अनुग्रह, प्रेम र शान्ति हामी सबैको जीवनमा रहिरहोस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0420 9797।

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
10: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
10: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
10: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
10: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: दिदी फोन आयो।
1: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: minute, just a minute. We will return back. Return back.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
6: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु। हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

sound check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सिन्धुपाल्चोकको जिल्लाको जुगल गाउँपालिकामा जुगल पर्यटन वर्ष 2083 भव्य रूपमा मनाउने, गैर सरकारी संस्था र पालिकासँग मिलेर भटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास बनाउने निर्णय। एमसीसीको प्रसारण लाइनबाट नेपाल भारत विरूद्ध अनुदान आदान प्रदानको तयारी हुँदै, दशैं लक्षित अग्रिम टिकट र शुक्रबारदेखि घटस्थापनादेखि रूट परमिट खुल्ला। आज धेरै ठाउँमा हावाहुरी, मेघ गर्जन र चट्याङ असिना सहित वर्षाको सम्भावना। फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, 100 उच्च माध्यमिक विद्यालय प्रभावित। र एमपीएलको तयारी अन्तिम चरणमा, यस पटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको जुगल क्षेत्रको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ जुगल पर्यटन वर्ष 2083 अन्तर्गत वर्षभरि विविध पर्यटन, साहसिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। जुगल गाउँपालिकाले सार्वजनिक गरिएको तथ्याङ्क अनुसार असोज 27 गते उद्घाटन समारोहसँगै पार्टी पर्यटन वर्षको

बन्देव नाकामा खाद्यान्न बोकेर नगर प्रवेश गर्ने साना तथा थुवाली ठूला सवारी साधनहरूको चेक जाँच गरिएको हो। अनुगमनका क्रममा खाद्यान्नको गुणस्तर, ढुवानी प्रक्रिया, आवश्यक कागजात तथा निर्धारित मापदण्डको पालना भई नभएको विषयमा पनि निगरानी गरेको छ। चाडपर्वको बेला खाद्यान्नको माग बढ़ने भएकाले बजारमा गुणस्तरहीन र म्याद गुज्रिएका खाद्यान्न भित्रिन नदिन अनुगमनलाई प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ। यसै गरी चेक जाँचका क्रममा खाद्यान्न बोकेका सवारी साधन रोकेर आवश्यक कागजात र ढुवानी सम्बन्धी विवरण समेत परीक्षण गरिएको थियो। नगरपालिका स्तरका बन्देव सड़कमा अनुगमन आज पनि निरन्तर हुनेछ। अनुगमनका क्रममा नियमावलीका गतिविधि भेटिए आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाइने समेत जनाएको छ। सिन्धुली र काठमाडौँबाट भालुको पिता र हात्तीको धारा सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। हात्तीको धारा सहित सिन्धुलीका श्रमबहादुर माझी र महोत्तरीको चित्रबहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो। यसै गरी भालुको पिता सहित नवलपरासीका योगेन्द्र प्रसाद चौधरीलाई पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैनचौरको टोलीले पक्राउ गरेको हो। भालुको पिता सहित चौधरीलाई काठमाडौँको सोलेखुट्टे र हात्तीको धारा सहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोको प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक अनुप शरण शमशेर राणाले बताएका छन्। लम्बो खबरमा अब राष्ट्रिय खबर। सरकारले गएको भदौ 10 आएको रसुवा भोटेको सिबारीबाट पीड़ित परिवारलाई गैर सरकारी संघ संस्था र पालिकासँग मिलेर अस्थायी आवास ट्रान्जिशनल सेन्ट्रल निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुननिर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संस्थाहरूलाई आफूले कुल पालिकामा कति संख्या घर बनाइदिने हो त्यसको प्रभावकारी जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरेको छ। पालिकाको बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति महतको अनुसार ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संघ संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय पनि गरिएको छ। भटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण 7,570 भन्दा धेरै घरमा क्षति भएका छन्। एमसीसी अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट एमसीए नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केबी क्षमताको नेपाल भारत सीमा पार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारत बीच 200 केबी विद्युत आदान प्रदान गर्ने तयारी गरिएको छ। पूर्ण क्षमताको 400 केबी सब स्टेशन निर्माण सम्पन्न हुन अझै पनि समय लाग्ने भएपछि हाल सञ्चालनमा रहेका 200 केबी प्रणाली मार्फत विद्युत आदान प्रदान शुरू गर्न लागिएको छ। नेपालतर्फ नवलपरासी बर्दघाटबाट सुस्त पश्चिम स्थित न्यू बुथवल सब स्टेशनदेखि भारतीय सीमासम्मको 18 किलोमिटर प्रसारण लाइनको टावर र तार जडान सम्पन्न भइसकेको छ र त्यसै गरी भारत मार्फत सीमादेखि गोरखपुरसम्मको करिब 96 किलोमिटर खण्डमा टावर र प्रसारण लाइन निर्माण गति तीव्र रूपमा भइरहेका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी स्थानीय तहको निर्वाचन लक्षित पालिका स्तरमा हामी आउँदैछौ अभियान शुरू गरिएको छ। मंगलबारदेखि शुरू भएको अभियान साथै प्रदेशका 753 स्थानीय तहमा सञ्चालन गरिरहेछ। राष्ट्रपाले स्थानीय तहका निर्वाचनको तयारीका निम्ति यस्तो अभियान शुरू गरेको छ। औपचारिक घोषणा नभए पनि स्थानीय तहको निर्वाचनमा आगामी फागुनमा हुन सकिने सम्भावना छ र स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट प्रक्रिया बुझाउन नागरिकको समस्या सुन्न र पार्टी संयन्त्र परिचालनका विषयमा अभियान केन्द्रित हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। सो अभियानमा अर्को उद्देश्य स्थानीय तह निर्वाचनको तयारी पनि रहेको छ। केन्द्रीय सदस्य सांसदहरू सबै स्थानीय तहमा पुगेर सरकारले राम्रो गरेका राम्रा कामको जानकारीसँगै आगामी स्थानीय तहसँग मिलेर छनौट विषयमा स्थानीय पार्टी संगठनसँग छलफल गरिने समेत जनाएको छ। दशैं लक्षित आगामी शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुल्ला रहने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरकारवाला निकायबीच भएको उच्च स्तरीय बैठकले सो निर्णय गरिएको हो। यसै गरी घटस्थापना असोज 25 गतेदेखि पूर्णिमासम्म नेपालभरि रूट पर्मिट खुल्ला भएको छ। विभागले कुनै पनि बाटोको विशेष

केटेका कारण त्यस बाटोमा चल्न निषेध गरिएको आकर प्रकारका सार्वजनिक सवारी साधनलाई भने बन्देज कायम नै रहनेछ र नारायणघाट काठमाण्डु सड़क खण्ड घटस्थापनादेखि पूर्णिमासम्म ट्रेल लगायतका ठूला मालवाहक सवारी साधन संचालनमा रोक लगाइनेछ र उक्त निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणघाट काठमाण्डु रूटमा खाद्यान्न सामग्री औषधि फलफूल तथा अन्य सामग्री बोकेका सवारी साधन बाहेक ठूला सवारी साधन चलाउन पाइने छैन। यातायात व्यवस्था विभागको अनुसार सूचना अधिकारी केशव खतिवडाले दशैं लक्षित शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गरिने समेत जानकारी दिनुभएको छ र विगतका वर्षमा 18 लाखदेखि 20 लाखसम्म यात्रु दशैंमा मान्न घर जाने गरेकोमा यसपालि भने 15 लाखको हराहरीमा उपत्यका बाहिर जाने अनुमान गरिएको छ। आज देशका धेरै ठाउँमा भारीदेखि विभिन्न समयमा हावाहुरी मेघगर्जन र सट्याङ असिना सहितको सम्भावना छ। अहिले चितवन पोखरा हुँदै कैलालीसम्मको धेरै स्थानमा असिना पानी र हावाहुरीको अवस्था रहेको मौसमविद विनोद पोखरेलले जनाएको छ। हिजो पनि देशका धेरै ठाउँहरूमा अति वर्षा भने भएन। काठमाडौँ उपत्यकामा भने छोटो समयका लागि असिना सहित भारी वर्षा भएको थियो। सेटेलाइट तस्विरमा समेत उक्त क्षेत्रमा विकसित मौसम प्रणाली स्पष्ट देखिएको जनाएको छ। यी क्षेत्रमा स्थानीय बासिन्दाले सामाजिक सञ्जाल मार्फत स्थानीय अवस्थाको बारेमा जानकारी समेत गराइरहेको छ। यस्तै मौसमी घटना छोटो समयमा नै विकसित हुन सक्ने भएकाले मेघगर्जन चट्याङ हावाहुरी र असिना पानीबाट आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरिएको छ। हेलम्बो खबरमा अब विदेशको खबर। फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उनीहरूको अभिभावक र विद्यार्थी युनियनहरूमा फैलिएको फ्रान्सभर लाखौं मानिसहरू सड़कमा आएका छन्। विद्यालयका लागि थप स्रोत साधनको माग गर्दै किशोर किशोरीले थालेको हप्तौ लामो राष्ट्रिय व्यापी आन्दोलनको समर्थन हिजो वयस्क प्रदर्शनकारीले दियाली निकालेको थियो भने विद्यार्थीहरू पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खड़ा समेत गरिएको छ। पेरिसका 20 औं जिल्लामा रहेको पेरिसको 20 औं जिल्लामा रहेको हेलेन बजुर उच्च माध्यमिक विद्यालयको प्रवेशद्वार अगाडि प्रदर्शनकारीले फोहोरका भाँडाहरू र साइकल तिर्साएर अस्थायी रूपमा विरोध समेत गर्दै आएका छन्। हेलम्बो खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौँ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्काको अनुसार प्रतियोगिता शुरू हुन झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र रूपमा पारिएको छ। दशैंमा सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ। विगतका संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक भने विभिन्न प्रवेशद्वार आवाजावत व्यवस्थित गर्ने र शौचालय र धूलोको समस्या समाधान गर्ने तयारी गरेको छ। मुख्यतया दशैं तिहार 25 को प्रतियोगितामा आयोजना भए पनि नेपाली क्रिकेट बलियो फ्यान बेसका कारण प्रदर्शक दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ र विदेशी सरसित खेलाड़ी सहितले एनपीएल प्रति आकर्षक थप बढ़ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले जानकारी दिएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म काठमाडौँमा हुने भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा जुगल पर्यटन वर्ष 2083 भव्य रूपमा मनाउने तयारी। गैर सरकारी संघ संस्था र पालिकासँग मिलेर भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास बनाउने निर्णय। एमसीसीको प्रसारण लाइनबाट नेपाल भारत विद्युत आदान प्रदानको तयारी। दशैं लक्षित अग्रिम टिकट शुक्रबारदेखि खुल्ला। घटस्थापनादेखि रूट परमिट खुल्ला गरिँदै आज धेरै ठाउँमा हावाहुरी मेघगर्जन र असिना पानी वर्षाको सम्भावना। फ्रान्समा विद्यार्थी आन्दोलन सर्कियो। सयौं उच्च माध्यमिक विद्यालयका प्रभावित। एनपीएलको तयारी अन्तिम चरणमा। यसपटक दर्शक क्षमता बढ़ने क्यानको विश्वास। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ तामाङ सेलो

0: minute, just a minute, we will return back. Return back.
1: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: छ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गुरोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054। डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पीर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने

0: Aruniku Hutto and Reference Private Limited. Reference Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Aruniku Hutto and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email hotelaruniku@gmail.com. Contact 011-620-326-960-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho.
1: ओइले के पार ओइ मित्र, यो दुम्सले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बुरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-13

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो. भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर.
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: खै जन्म दर्ता दिनुस् त?
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
8: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
7: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: गुन्द्रुकको झोल माया गुन्द्रुकको झोल मेरो बुढी कराउँदा थर्किन्छ है टोल थर्किन्छ है टोल।
1: धेरै काम गरेको नाटक गर्नु पर्दैन खुरुक्क न भाषा नै हुन त बिहानी मोटाउने कहाँ हो र
0: तैँले पकाएको भात त म खान्न भाँडा मुला लगाइहाल्छस् फेरि
1: मसँग मुखमुखै लाग्ने
0: मुखमुखै त लागेको छैन नि जातेर भात तैँ खा
1: खुरुक्क न हेर्न त अलि फेरि हातमा टाउको बोलाउँछु नि म त
0: नक्कली
2: यो कुरा गोप आज पनि खाइयो भने त दनक मेरो दुप्लो भेनाले
0: खायो नि यता दनक बरु चुम्मा देऊ न एउटा यिनीहरूको दिदी बहिनी त किरा परेर मरे हुन्थ्यो नि तैपनि साली त साली हो

0: मेरी राम्री साली साली तादी घरवाली
1: ए मेरो भेना बोका मेरो दिदीलाई नदेऊ धोका
0: दिएको छु र धोका मेरो बुढी जम्बुरी घर चोया काट्नु छ

0: minute, just a minute, we will return back.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाक।

0: थ्याङ्क यू मिन्स अ लट दाइ.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लाग्यो.
1: तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड इट फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू.
3: Time check. It's 12 noon.
4: अहिले मध्याह्नको 12 बजेको छ.

0: just a minute. We will return back. Return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
8: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
7: किन?
8: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
7: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
8: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
7: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
8: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
10: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
9: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
11: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: இளம்பு பிரேக் டைம்.
1: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Suguri Nagarpalika 5, Sindhu Palso. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Suguri Nagarpalika 5, Sindhu Palso.
2: ओइले के पार ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र.
3: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त.
2: ए आमा हो साङ्गण बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि. अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म.
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यो दुमसँगले बनेपा नै जानु पर्छ त. हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि.
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त.
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ. 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ.
5: स्थान: राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि.
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849927.
7: बा
8: हजुर बुहारी,
7: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
8: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि. सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि. ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि.
9: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोप्राइटर नारायण घले. मोबाइल 9849340667 र 9818779708. मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले
10: इन्टरप्राइजेस.

ओए म्याकुरी, एउटा कुरो थाहा पाइस्? त्यो काजीको दुइटै छोरीहरू त नि त्यो दुइटा आवारसँग लागेको रहेछ नि यार। यो कुरो कसैलाई नभन्ने, फेरि एक कान दुई कान मैदान होला।

0: गई मामाजी।
1: Time check. It's 4 p.m.
2: अहिले अपराह्नको 4 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: बा,
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9894340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: एबा, चौतारा बजार आउनु भएको छ? अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगु रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
11: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Just a minute. We will return back. New Arniko Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugate. New Arniko Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Arniko @gmail.com. Contact 011-620-326-960-982293. New Arniko Hotel and Restaurant Private Limited, Chautara Shagatsu Gadi Nagarpalika 5, Sindhupalcho.
1: मानसिक समस्याबाट बच्ने उपायहरू:
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
5: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
4: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
5: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।

0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: वै मित्र, यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849927।
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको पाँच बजेको छ।

0: just a minute. We will return back.
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
7: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं.
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं.
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउ.
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन.
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
8: घर वरिपरि सफा राख्नुपर्छ. सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
10: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश.
11: बा,
12: हजुर बुहारी.
11: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
12: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि. सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि. ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि.
13: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोपाइटर नारायण घले. मोबाइल 9894340667 र 9818779908. मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस.
14: ए, के भयो? के को हल्ला खल्ला हो यो?
15: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
16: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
14: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
16: सड़क बन्दैमा के नै भइहाल्छ र. जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने?
15: हामीले त ध्यानै नदिएको.
16: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
17: विकासका नाममा विनाश ननिम्त्याउँ. नेपाल सरकार विज्ञापन बोर्ड.
15: ल ल ल, यता नआउ है बुहारी, तलै बस, छाचुक नगर. आज कति दिन रे?
18: 3 दिन भयो।
15: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
19: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
20: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elumbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बो खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा जुगल पर्यटन वर्ष 2083 भव्य रूपमा मनाउने तयारी। नेपाली कांग्रेसको 15 महाधिवेशनमा कांग्रेस सभापतिको उम्मेद्वार राठौड़द्वारा उम्मेद्वारी फिर्ता। सुलेन्द्र शमशेरको घरमा पुग्यो समिति, सम्पत्ति छानबिन शुद्धिकरणको टोली, निकटका व्यक्तिको घरमा पनि छापा। गण्डकी सरकारले दीर्घकालीन महत्तक निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश। शुक्रबारसम्म देशैभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदको आग्रह। युक्रेनका विभिन्न शहरमा रूसी मिसाइल र ड्रोन हमला, 8 जनाको मृत्यु। र आईसीसी विश्वकप क्रिकेट लीग 2 को तैयारीमा ओमानद्वारा नेपाललाई दियो 161 रनको लक्ष्य। सिन्धुपाल्चोक जिल्लाको जुगल क्षेत्रको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य सहित जुगल पर्यटन वर्ष 2083 अन्तर्गत वर्षभरि विविध पर्यटन, साहसिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। जुगल गाउँपालिकाले सार्वजनिक गरिएको कार्यतालिका अनुसार असोज 27 गते उद्घाटन समारोहसँगै पर्यटन वर्षको औपचारिक शुभारम्भ गरिने भएको छ। कार्तिकको पहिलो साता स्थानीय युवा, शिक्षक, जनप्रतिनिधि र गाइडहरूलाई जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण दिने पनि भएको छ। कार्तिक 10 गतेदेखि 19 गतेसम्म चर्चित आरोहीहरू मार्फत जुगल एभरेस्ट भ्यू पोइन्ट आरोहण तथा 11 देखि 16 गतेसम्म गुम्बा, अम्बखरका लामो पोखरी, स्यावल पोखरी, तापकदिङ र नेपेमाछाल क्षेत्रका पदमार्गको सम्भाव्यता र पूर्वधार अध्ययन गरिने भएको छ। कार्तिक 16 गते राष्ट्रिय स्तरको धार्मिक तथा आध्यात्मिक सम्मेलन पनि हुने भएको छ। मंगसिरमा एडभान्स माउन्टेन गाइड तालिम, साहसिक हाइकिङ, सांस्कृतिक महोत्सव, जुगल फूड फेस्टिभल तथा साइक्लिङ यात्रा आयोजन गरिनेछ। महोत्सवमा स्थानीय जनजातिका झाँक्री, भेषभूषा, स्थानीय परिकार तथा कलाकारहरूको प्रस्तुति रहनेछ। गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बु, उपाध्यक्ष हिमाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत गौरव राज केसीका अनुसार पर्यटन वर्षले जुगलका हिमाल पदमार्ग, त्यसै गरी धार्मिक सांस्कृतिक सम्पदा र स्थानीय खानपानलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै स्थानीय रोजगारी र अर्थतन्त्रमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। चाडपर्व नजिकै गर्दा चौतारा साँगाचोक गढी नगरपालिकाले खाद्यान्न, ढुवानी र सवारी साधनको चेकजा तथा अनुगमन कार्यलाई तीव्रता दिएको छ। नगरपालिकाकी उपप्रमुख सीता थापाको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बखरेल, उद्योग वाणिज्य संघका सदस्य कुमार थापा लगायतको टोलीले बन्देव नाकादेखि आउने विभिन्न ठूला तथा सवारी साधनहरूमा चेकजाँच गर्दै आइरहेको छ। अनुगमनका क्रममा खाद्यान्न को गुणस्तर, ढुवानी प्रक्रिया, आवश्यक कागजात र निर्धारित मापदण्डको पालना भई नभएको विषयमा पनि निगरानी गरिएको जनाएको छ। चाडपर्वको बेला खाद्यान्नको माग बढ़ने भएकाले बजारमा गुणस्तरहीन र म्याद गुज्रिएका अन्य विभिन्न खाद्यान्न सामग्री भित्रिन नदिन अनुगमनलाई प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ। उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यका साथ चेक जाँच गरिएको हो। चेक जाँचका क्रममा खाद्यान्न बोकेको सवारी साधन रोकेर आवश्यक कागजात र ढुवानी सम्बन्धी विवरण समेत परीक्षण गरिएको छ। र यसै गरी नगरपालिकाका अनुसार बन्देव नाकामा अनुगमन हिजो नै गरिसकेको थियो भने आज भने सिन्धुपाल्चोक चौताराका विभिन्न बजारमा अनुगमन गरिएको छ। नगरपालिकाले खाद्यान्नको आपूर्ति प्रणाली व्यवस्थितका साथै उपभोक्ताको हित संरक्षणका लागि सम्बन्धित निकाय संघको समन्वय बजार र ढुवानी अनुगमनलाई निरन्तरता दिने समेत जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनमा सभापतिका प्रत्यक्ष प्रत्याशी किशोर सिंह राठौरले अर्को प्रत्याशी गगन कुमार थापालाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिने घोषणा गर्नुभएको छ। राठौरले थापालाई कांग्रेसका नेता तथा कार्यकर्ताले भरोसा र आशा गरेको नेतृत्वको रूपमा उल्लेख गर्दै मुलुक रूपान्तरणको जिम्मेवारी पूरा गर्न अवसर प्रदान गर्न उम्मेद्वारी फिर्ता लिने निर्णय गरिएको बताएको हो। उहाँले कांग्रेसलाई आन्तरिक प्रतिस्पर्धा र गुटकर्ड विभाजनमा सीमित नराखी एकअर्कालाई स्वीकार गर्ने, सबैलाई समेट्ने र एकाबद्ध पार्टीको रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। बदलिदो राजनैतिक परिस्थितिमा कांग्रेसलाई थप सुदृढ़ र एकबद्धता बनाउन सबै नेता कार्यकर्ता एक ठाउँमा उभिनु पर्ने समेत बताएको छ। पार्टी एकता र आगामी राजनैतिक यात्रालाई केन्द्रमा राखेर उम्मेद्वारी फिर्ता लिने निर्णय गरिएको राठौरले स्पष्ट पारेको छ। कांग्रेसको 15 महाधिवेशनमा सभापति पदका लागि गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेद्वारी दर्ता गराएको थियो। एमसीसी अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउण्ट एमसीए नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केबी क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारत बीच 200 केबी विद्युत आदान प्रदान गर्ने तयारी गरिएको छ। पूर्व क्षमताको 400 केबी सब स्टेशन निर्माण कार्य सम्पन्न हुन अझै समय लाग्ने भएकाले हाल सञ्चालनमा रहेका 200 केबी प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान शुरू गर्न लागि हो। नेपाल तर्फबाट नवलपरासी बर्दघाट सुस्त पश्चिम स्थानीय न्यू बुटोल सब स्टेशनदेखि भारतीय सीमापारका 18 किलोमिटर प्रसारण लाइनको टावर र तार जडान सम्पन्न भइसकेको छ। भारततर्फ सीमादेखि गोरखपुरसम्मको करिब 96 किलोमिटर खण्डमा टावर र प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिएको छ। गोरखपुरमा भने 400 केबी सब स्टेशनको आवश्यक पूर्वाधार तयार गरिसकेको छ। नेपाल विद्युत प्राधिकरण न्यू बुटवल सब स्टेशनका आयोजना प्रमुख विश्वरञ्जन मिश्रका अनुसार नेपाल तर्फबाट निर्माण भइरहेको 400 केबी सब स्टेशन 2027 डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य पनि राखिएको छ। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश सुलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा पनि छापा मारेको छ। विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्व प्रधान न्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमौसिना र नारायण दाहालको घरमा छापा मारेको छ। स्रोतको अनुसार जबराका केही नातेदारका घरमा पनि सम्पत्ति शुद्धिकरणको टोली पुगेको हो। जबराका भाइ प्रभु शमशेर जबरा एवं ज्वाइनाता पर्ने प्रवीण बस्नेतको घरमा पनि सम्पत्ति शुद्धिकरणको टोलीले छापा मारेको छ। जबराका निकटस्थ व्यक्तिगतका घरमा छापा मारेर महत्वपूर्ण कागजातहरू बरामद गरिएको हो। यसै गरी चुलेन्द्र शमशेरको मोबाइलमा पनि नियमित सम्पर्क रहेका केही कानूनी व्यवसायी र अन्य व्यक्तिहरूलाई पनि निगरानीमा राख्ने तथा छापा मार्ने काम भइरहेको छ। यसै अघि राणा र जेलमा रहेका व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएको भन्दै इनाम सापकोटालाई पक्राउ गरिएको थियो र सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पनि सोही प्रकरणमा नै निलम्बन गरिएको छ। सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले दीर्घकालीन महत्वको विषयमा कुनै पनि निर्णय र काम कार्यवाही नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार यस्तो आदेश दिएको हो। लीलाबहादुर थापाले गण्डकी प्रदेशका प्रदेश प्रमुखको कार्यालय लगायतका विपक्षी बनाई दायर गरिएको उत्प्रेषण समेत रिटमाथि सुनवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ। अदालतले निवेदनमा उठाएका नेपालको संविधानको धारा 188 दुई बमोजिम 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै व्यवस्थाका कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको विषय संवेदनशीलता र सुविधा सन्तुलनलाई दृष्टिगत गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वको विषयमा निर्णय काम वा कार्यवाही नगराउन भनी गण्डकी प्रदेशका मुख्यमन्त्रीको नाममा आदेश जारी गरेको हो। रिट निवेदनमा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको र त्यसपछि त्यस सम्बन्धी जानकारी एमालेका नेताले 2083 भदौ 10 गते गण्डकी प्रदेशका प्रमुखलाई दिएको पत्र समेत पेश गरेको छ। अदालतले विपक्षलाई आदेश जारी हुन नपर्ने भए पनि त्यसका आधार कारण र प्रमाण सहित 2083 कार्तिक 11 गतेसम्म लिखित जवाब पेश गर्न आदेश दिएको छ। यसपालिको दशैं लक्षित आगामी शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरकारवाला निकाय बीच भएको गुणस्तरीय बैठकले सुनिर्णय गरिएको छ। यसै गरी घटस्थापना असोज 15 गतेदेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला गरिएको हो। विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने बन्दीज कायम रहने जनाएको छ। यसै गरी नारायण घाट काठमाडौँ सड़क खण्ड घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको हो। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायण घाट काठमाडौँ रूट खाद्य सामग्री औषधि पसल तथा अन्य अति आवश्यक सामग्री बोकेका ठूला सवारी साधनहरू भने चलाउन पाइने छैन। नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको अनुसार शनिबारबाट मात्रै मौसम क्रमिक रूपमा सुधार आउनेछ। अहिले धान भित्र्याउने समय भएकाले कृषि कार्य गर्दा मौसमको पछिल्लो जानकारी लिएर मात्र अगाडि बढ़न किसानलाई आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरिएको विवरणका अनुसार देशैभरका विभिन्न भागमा वर्षा भइरहेको छ। मौसमविद रोजन लामी छानेले पछिल्लो समय चितवन काठमाडौँ तनहुँ त्यसै गरी गोर्खा नवलपुर सिन्धुपाल्चोक रामेछाप लगायतका भित्र विभिन्न क्षेत्रमा पानी परिरहेको छ र उहाँको अनुसार सुदूरपश्चिम लुम्बिनी कर्णाली प्रदेश लगायतका सुर्खेत बर्दिया डोटी डडेलधुरा कैलाली आसपासमा भने मध्यम वर्षा भएको छ र यसै गरी पछिल्लो 24 घण्टामा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। यसै गरी भोलि भने आजको तुलनामा केही कम वर्षा हुनेछ र पूर्वी पहाड़ी क्षेत्रका एक दुई स्थानमा भने भारी वर्षा भए पनि पश्चिमी तराई क्षेत्रमा मात्र वर्षाको घट्ने क्रम पनि रहेको छ। आगामी शुक्रबार पूर्वी क्षेत्र र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ भने अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। विभागले बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो रंगको चेतावनी समेत जारी गरिएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। युक्रेनका विभिन्न शहरमा रूसी मिसाइल र ड्रोनबाट भएको संयुक्त हमलामा कम्तीमा 8 जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। हमलामा आवासीय भवन सहित नागरिक संरचनामा क्षति पुगेको छ भने कैयौंजना घाइते भएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी समेत दिएको केही समयपछि आज बिहान हमला भएको छ। सेहिनबर क्षेत्रको प्रिलुकी शहरमा मिसाइल आवासीय भवनमा प्रहार हुँदा कम्तीमा 4 जनाको मृत्यु भएको र 3 जना बालबालिका सहित 20 जना घाइते भएको पनि जनाएको छ। खेलम्बु खबरमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ओमान एले पहिलो अभ्यास खेल जितको लागि 161 रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकाडेमीमा जारी खेलमा टस हारेर पहिलो ब्याटिङको निम्ति पाएको ओमान एले 39.5 ओभरमा सबै विकेट गुमाउँदै 160 रनको योगफल बनाएको छ। ओमान एका लागि कप्तान हम्मद मिर्जाले सर्वाधिक 54 रन बनाएको छ भने जिक्रिज इस्लामले 35 रन तथा सन्जु सजीवले 34 रन बनाएको छ। बोलिङतर्फ नेपालका नन्दन यादवले 3 विकेट लिएको, करण केसी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्ष गरौं पुनः एकपटक। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा जुगल पर्यटन वर्ष 2083 भव्य रूपमा मनाउने तयारी। नेपाली कांग्रेसको 15 महाधिवेशनमा कांग्रेस सभापतिको उम्मेद्वार राठौरद्वारा उम्मेद्वारी फिर्ता। तोलेन्द्रको घरमा पुग्यो सम्पत्ति शुद्धिकरणको टोली, निकटका व्यक्तिको घरमा पनि छापा। गण्डकी सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश। शुक्रबारसम्म देशैभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदको आग्रह। युक्रेनका विभिन्न शहरमा मिसाइल र ड्रोन हमला, 8 जनाको मृत्यु। आईसीसी विश्वकप क्रिकेट लीग 2 को तयारीमा ओमानद्वारा नेपाललाई दियो 161 रनको लक्ष्य। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 को समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्त बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एलम्बु FM 89.6 MHz।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको 22 अध्यायको 41 46 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब फरिसीहरू भेला भएका थिए तब यीशुले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, ख्रिस्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो? तिनीहरूले उहाँलाई भने, दाऊदको पुत्र। उहाँले तिनीहरूलाई भन्नुभयो, त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उहाँलाई प्रभु भने कसरी पुकार्न सक्छन्? उनी भन्छन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो खुट्टाको पाउ पैताला मुनि राख्दिन। यदि दाऊदले उसलाई प्रभु भन्दछन् भने ऊ कसरी तिनको पुत्र हुन्छ र? अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन। आदरणीय श्रोता, यीशु ख्रिस्टले यो संसारमा आएर आफ्नो सेवाकाई गर्ने क्रममा विशेष गरेर सदुसीहरू, फरिसीहरू र शास्त्रीहरूसँग नै उहाँले धेरै मुकाबिला अथवा संघर्ष गर्नु पर्यो। उहाँका शिक्षाहरूलाई उनीहरूले स्वीकार गरेनन्, यीशुलाई स्वीकार गरेनन्। यीशुलाई स्वीकार नगरेको कारणले गर्दा उनीहरूले यीशुलाई अन्तिममा क्रुसमा टाँग्ने सम्मको योजना पनि बनाएको हामी देख्छौ। र यीशु प्रभुले उनीहरूलाई प्रश्न गर्नुभयो, ख्रिस्ट कसको पुत्र हुन् भनेर। यीशु कसको पुत्र हुन् भनेर प्रश्न गर्दाखेरि उनीहरूले यो जवाफ दियो कि दाऊदको पुत्र हो भनेर उनीहरूले जवाफ दियो। र दाऊदको पुत्र, अब्राहमको पुत्र यीशु ख्रिस्ट भनेर पनि सम्बोधन गरिएको छ। तर यीशु खास को हुनुहुन्छ र उहाँ कसको पुत्र हुनुहुन्छ भन्ने कुरा मानिसहरूले अथवा शास्त्रीहरूले, फरिसीहरूले राम्रोसँग बुझेको थिएनन् भन्ने कुरा हामी यहाँ बुझ्छौ। किनभने यीशु ख्रिस्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहा थिएन। यीशु नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेका थिएनन्। त्यसै कारणले यीशुलाई मानिसहरूले चङ्गाईकर्ताको रूपमा स्वीकार गरेको देखिन्छ, तर मुक्तिदाताको रूपमा स्वीकार नगरेको देखिन्छ। सदुसी, फरिसीहरूले र शास्त्रीहरूले यीशु ख्रिस्टलाई परमेश्वर र प्रभु भनेर स्वीकार गर्न सकेनन् र उनीहरूले यीशुलाई दाऊदको पुत्रको रूपमा मात्र स्वीकार गरे। तर यीशु प्रभुले उनीहरूलाई यो कुरा स्पष्ट पार्नुभयो कि यीशु कसरी दाऊदको पुत्र हुन्छ, जबकि दाऊदले यसो भनेका छन् भनेर यहाँ 43 पदमा उहाँले भन्नुभयो, त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भने कसरी पुकार्न गर्छन् भनेर यहाँ उनीहरूलाई प्रश्न गर्छन्। दाऊदकै पुत्र हो भनेदेखि त दाऊदले आफ्नो पुत्रलाई त मेरो पुत्र मेरो छोरा भन्नु पर्थ्यो, तर यहाँ त्यस्तो भएन। दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी पुकार गरेको देखिन्छ। त्यसै कारणले यहाँनिर दाऊदकै वचनलाई यहाँ यसरी प्रस्तुत गरिएको छ। प्रभु यीशु ख्रीष्टले परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो कि मे तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टामा पैताला मुनि राख्दिन। यीशु प्रभुको बारेमा जब यी फरिसीहरूले अर्कै अर्थ दिए, अर्कै भनौं उत्तर उनीहरूले दिए, तर यीशुको बारेमा उनीहरूले खासै उहाँलाई परमेश्वर भनेर प्रभु भनेर उनीहरूले यीशुलाई चिनेका रहन्छन्। त्यसै कारणले पनि यीशुले उनीहरूलाई यो प्रश्न गरेर उनीहरूलाई बुझाउन खोजिराख्नु भएको देखिन्छ कि उनीहरूले त यीशुलाई दाऊदको पुत्र मात्रै भनेर उनीहरूले सोचेका रहेछन्, उहाँ परमेश्वर होइन भन्ने कुरा उनीहरूले बुझेका रहेछन्। तर यीशु प्रभुले आफ्नो बारेमा प्रश्न गर्नुहुँदै उहाँ चाहिँ खास भन्यो भने परमेश्वर नै हुनुहुन्छ, उहाँ चाहिँ परम प्रभु नै हुनुहुन्छ भन्ने कुरालाई उहाँले आफ्नो बारेमा यीशु प्रभुले उनीहरूलाई प्रकट गरिराख्नु भएको यहाँ देखिन्छ। र उहाँले यही कुरा हुन्छ कि कसरी दाऊदले नै यीशुलाई प्रभु भनेर पुकार गरेका छन् भने कसरी उनी छोरा हुन सक्छन् भन्ने कुरा बताउँदै यीशुले आफूलाई ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने कुरा यहाँ प्रकट गरिराख्नु भएको देखिन्छ। र उहाँले भनिसक्नु भएपछि कसैले पनि फेरि प्रश्न गर्ने आँट गरेनन् भनेका छन्। आदरणीय श्रोता, यीशु ख्रीष्टको बारेमा धेरै मानिसहरूले आफ्नो आफ्नो विचार, आफ्नो आफ्नो सोचाइहरूमा व्यस्त भएको हामी देख्छौ। यीशुलाई कसैले अगमवक्त, कसैले ठूलो व्यक्ति, चंगाईकर्ता भनेर धेरैले यीशुलाई त्यस अनुसार चिनिएको हामी देख्छौ। उहाँ चाहिँ अगमवक्ता हो भनेर चिनिएको देखिन्छ, उहाँ चाहिँ असल व्यक्ति हो भनेर चिनिन्छ, चंगाईकर्ता भनेर चिनिन्छ, तर उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ भनेर फेरि पनि यीशु आफैले आफ्नो बारेमा प्रकट गरिरहनु भएको छ। र आजको मुख्य विचार यही नै हो कि यीशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ अथवा उहाँ नै परमेश्वर हुनुहुन्छ। यीशु ख्रीष्टलाई विभिन्न व्यक्तिहरूले विभिन्न तरिकाले बुझिरहेको अवस्थामा यीशुले स्पष्ट रूपमा आफ्नो बारेमा उहाँले प्रकट गरिदिनु भएको छ। यीशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ। आदरणीय श्रोताहरू, यीशु ख्रीष्ट को हुनुहुन्छ भनेर यहाँहरूले पनि विभिन्न आफ्नै अर्थहरू लिएर आफ्नै सोच र विचारमा उहाँलाई बुझिराख्नु भएको छ होला। तर आज यो खण्डबाट यहाँहरूले पनि बुझ्नुपर्ने कुरा के छ भने यीशु ख्रीष्ट प्रभु हुनुहुन्छ। प्रभु भनेको मालिक, प्रभु भनेको जीवनको स्वामी, प्रभु भनेको जिन्दगी हो, जीवन दिने मालिक हो। त्यसकारण आज सारा मानव जातिलाई प्रभु भनेर विश्वास गर्ने कुरा, कसलाई प्रभु भन्ने भनेर धेरै मानिसहरूले विभिन्न व्यक्तिहरूलाई प्रभु प्रभु भनिरहेका हुन्छन्, तर आज स्पष्ट रूपमा यहाँ लेखकले भनिरहेका छन् कि यीशु ख्रीष्ट दाऊदको पुत्र मात्र होइन, अब्राहमको पुत्र मात्रै होइन, उहाँ त प्रभु नै हुनुहुन्छ, उहाँ त परमेश्वर नै हुनुहुन्छ, र उहाँलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछ, र उहाँले सारा मानव जातिलाई विजय दिनुहुन्छ, र उहाँले नै सारा मानव जातिको पापको लागि प्रायश्चित भएर मानव जातिलाई उद्धार र मुक्ति दिन चाहनुहुन्छ। र आज येशु यो संसारमा प्रभु र मुक्तिदाता हुनुहुन्छ। आज प्रवचन सुन्दै गर्नुहुँदाखेरि यहाँहरूले यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नु आवश्यक छ। हरेक मानिसको लागि यीशु यो संसारमा आउनु भएको हो, र यीशु ख्रीष्टले शैतानका सबै अग्नि बाणहरूलाई पैताला मुनि राख्नु भएको छ। उहाँले सबै शत्रुहरू दियाबलासका अग्नि बाणहरूलाई पैताला मुनि राख्नु भएको छ र उहाँलाई विश्वास गर्ने प्रत्येक व्यक्तिहरूले विजय प्राप्त गर्नेछन्, किनभने शत्रुहरूलाई खुट्टा मुनि पैताला मुनि राख्ने काम प्रभुले गर्नुभएको छ। यीशुले सबै अन्धकारका शक्तिहरूलाई जित्नु भएको छ र उहाँलाई विश्वास गर्नेहरूले उद्धार र मुक्ति पाउँछन् र उनीहरूले विजयी जीवन पाउँछन् र उनीहरू कहिल्यै पनि उनीहरू हार खाँदैनन्, उनीहरूले विजय गर्नेछन्, उनीहरू मृत्युमाथि विजय हुनेछन्। राजा यीशुलाई विश्वास गर्ने मानिसहरू मृत्युमाथि विजय भएका छन्। त्यसकारणले यीशुले आफूलाई प्रभु भनेर प्रकट गर्नुभएकोले आज यहाँहरू सबैले पनि यीशुलाई हेर्ने दृष्टिकोण, उहाँलाई चिन्दाखेरि उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, प्रभु हुनुहुन्छ भनिकन हरेकले बुझेर उहाँलाई विश्वास गरेर उहाँबाट विजयको जीवन, उद्धार र मुक्तिको जीवन प्राप्त गर्न सकिन्छ। त्यसकारण यदि यहाँहरूको जीवनमा यदि विजय चाहिन्छ, आनन्द जीवन चाहिन्छ र मृत्युपछि पनि आनन्द जीवन चाहिन्छ भने यीशुलाई विश्वास गर्नुहोस् र उद्धार र मुक्ति पाउनुहोस्। र यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउनेछु र अर्को प्रवचनको सेवा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस्त, जय मसीह।

अलिकति थोरै हाम्रो मेयर साहबको अलिकति व्यस्तता पनि, अनि अर्को कुरा चाहिँ यो मेरो एकदमै धेरै रिक्वेस्ट पनि प्रेसर पनि गरेर मेयर साहबले मैले यहाँ ल्याएको थिएँ। अब उहाँ दाईप्रति मैले चाहिँ धेरै नै धेरैचोटि अब भेटघाट भएको कारणले पनि मलाई उहाँसँग बस्ने सँगै रहर पनि थियो। उहाँको भर्खरै ममतामय आमाको निधन भएको कारणले गर्दाखेरि पनि अलिकति कम्फर्ट हुन नसकेको भन्ने कुरा पनि मेयर साहबले व्यक्त गर्नुभयो। अलिकति थोरै म बसिहालेँ, अब कार्यक्रमहरू चलाउनु भन्नुभएको छ। म मेयर साहबलाई हार्दिक बिदाई गर्न चाहन्छु यहाँबाट। अलिकति थोरै

पद जे भए पनि म दाइ भन्छु ल।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको नयाँ नेतृत्वका लागि भोलि मतदान हुने, सरकारले बाढ़ीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउँदै 12 वर्षबाट घटाएर 45 दिन कायम गर्न मन्त्री परिषदको सिफारिश।
1: भन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
0: निर्वाचन प्रहरीको पोशाक खरिद बारेमा संसदीय उपसमितिले दशैंपछि छलफल गर्ने, 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित, राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष छानबिन गर्न सांसदहरूको माग।
2: खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट लागू, पहिरोले अवरूद्ध जुम्ला भुलभुले सड़क पुनः सञ्चालनमा, गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने, 5 प्रदेशमा चेतावनी जारी।
3: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम त्यसै गरी बागमती कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमान ए 2 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटो पूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका बुदालाई गम्भीरताका साथ लिएर प्रश्न सोधी सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने, विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
1: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेकोसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने,
5: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसमितिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष झाले समिति समयभित्र सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु मुख्य चुनौती रहेको बताउनुभयो।
1: मस्यौदा जुन प्रस्तुत गरिएको थियो त्यो मस्यौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ, त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ्ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
5: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक दशैंपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणपत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू अलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
2: टीओआर तयार पारेको छ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौ। हाम्रो क्षेत्राधिकारले चाहिँ तपाईँको कारवाही गर्ने पनि राख्दैन, त्यसले गर्दा हामीले भनेको आफ्नो प्रतिवेदन
5: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।
6: दिल्ली प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ र दोस्रो कुरा कानूनको मातहतमा संविधानको मातहतमा रहेर गर्नु, यसका विषयमा हामी स्पष्ट छौं। त्यसैले उजुरी पर्ने कुरा, आरोप लाउने कुरा जसका विषयमा पनि हुन सक्छ, त्यो अन्तिम हुन सक्दैन, त्यसका विषयमा अध्ययन गर्ने र लेखा समितिको एउटा साझा निष्कर्ष, साझा भोइस बनाउनका निमित्त यो अध्ययन उपसमितिले काम गर्नेछ र त्यसैमा हामी केन्द्रित रहनेछौं।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा सञ्चालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था र समाधानको उपाय का विषयमा सोधेका छौं।
7: अन्तर्क्रिया नगरिदिने, केही पीड़ाहरूलाई सेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो त्यो चाहिँ पछिल्लो समय बढिरहेछ। नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि तिनै बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी
5: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यसपटक विगत भन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार उर्तु खाली बुलबुले सड़क पुनः सञ्चालनमा आएको छ। सड़कमा खसेका पहिरो तथा ढुंगा माटो पछ्याएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिम ढुस्की पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो। कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीय भाषासँगै यात्रुहरूलाई सहज भएको छ। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डणेदुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भने भारी वर्षा भएको छ। भोलि आजको तुलनामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद लामिछानेले बताउनुभयो।
3: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि। र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने जुन यो पूर्वी पहाड़ी भूभागहरूको पनि एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना देखिन्छ। दिउँसोको साँझको समयभन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन। तापनि भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा पनि आजको तुलनामा भोलिकै हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिमी भूभागहरू पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ।
5: विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंको चेतावनी जारी गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ। ओमान क्रिकेट एकाडेमी तर्फ दुईमा बुधबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो। ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो। 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो। ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। ओमानमा आगामी सातादेखि नेपाल, ओमान र क्यानाडा सम्मिलित लीग दुई अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ।
0: सन्तोषी रावल रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
8: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नु पर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौं।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सर सल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
15: तपाई नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नछुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा भोटेकोशी बाढ़ी प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख लीला विक्रम थापा:
16: गोर्खा, तनहुँ, नुवाकोट र धादिङमा चाहिँ यही असोज 22 र 23 गते भित्र जुकाको औषधि र जुन भिटामिन ए खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय होइन, स्वास्थ्य संस्था, स्कूल र स्थानीय तहमा जुन पाएक पनि आफ्नो नजिकको स्वास्थ्य स्वयंसेवकको घर, चौतारी, यी ठाउँहरूमा गएर आफ्ना बालबालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौँ। यो मंसिर महिनाबाट त्यो सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटोभन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
15: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयं सेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 देखि 59 महिनासम्मका लागि भिटामिन ए र 12 देखि 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनु पर्छ। तपाईँले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
17: पानी उमाल्छौँ, जुन उम्लिन्छ नि, घटघट घटघट हुन थाल्छ नि त पानी, त गुडुगुडु गुडुगुडु गर्न थाल्छ नि। त्यो रोल बोइलिङ सुरु भएपछि पनि कम्तीमा नि 1 देखि 3 मिनट त्यसलाई उम्लिरहन दिउँ, त्यो घटघट हुन दिउँ। त्यो भयो भने चाहिँ यो जुन किटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् ती चाहिँ मरेर जान्छन्, धेरै मात्रामा 99% मर्छन्। त्यो भयो भने चाहिँ पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभए पनि पानी चाहिँ उमालेरै खुवाउनु पर्यो नानी बाबुहरूको लागि चाहिँ। उमालेको पानी मात्रै दिनु पर्यो, रोल बोइलिङ भन्छ 3 मिनटसम्म उम्ल्याउनु पर्यो। त्यो उम्लिसकेपछि चाहिँ हजुरले छोपेर राख्नु पर्यो, त्यसलाई फेरि फोहोर पार्नु भएन। छोपेर राखेपछि सेलाउनु भयो, अब छ भने फ्रिजमै राख्नु भयो भने केही फरक परेन। उमालेको पानी
15: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ, तर तपाईँको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल: तपाईँ नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पो खोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ। अहिले यो पुलको डेक अर्थात गाड़ी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईँका लागि यो पुल बिहान 7 देखि साँझ 7 बजेसम्म प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 दिनभित्र काम सकिने गल्छी रसुवागढ़ी सड़क आयोजनाले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व।
18: नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा ल्याएर राख्ने, केही परिवहन दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
0: विपदमा सामुदायिक प्रयत्न फलदायी हुने विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जाल

0: समुदायलाई बलियो बनाउनुपर्छ. समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ. पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौँ, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो. होइन, अघिल्लो सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त, होइन? त्यस कारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ. त्यस कारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ. त्यो क्षेत्रमा लगानी गर है. हामी सरकारलाई पनि के भनिरहेछौँ, धात्री निकायहरू, संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू भने तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो. स्थानीय संस्थालाई बलियो बनाउने, त्यहाँ भनौँ न हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ, होइन? संगठित समूहहरू पनि छ भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सबभन्दा अहिले कन्ट्रिब्युसन के गरेको देखिन्छ भने नि, त्यो चाहे त्यो स्थानीय सरकार हो, प्रदेश संघले, त्यो तलको संस्थाहरू, सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी, पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन. तपाईँको विपद पछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने, सबैको चासो पनि जाग्ने, तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार, यत्रो लगानी गरेर विपद हुने, कहिले हो आग लागि हुने, कहिले हो भुइँचालो आउने, कहिले हो यस्तो बाढी आउने, कहिले हो भनेर अलिक ध्यान नदिएको देखिन्छ. तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनु पर्छ. तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनुपर्छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरुरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरुरी छ. त्यो कुराको ग्याप देखिएको छ. त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनुभयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो, होइन? विपद जोखिम न्यूनीकरणको लागि चाहिँ र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है. यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ, होइन? त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ, समुदाय कसरी तल समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है. तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त. त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि. एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसन इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो. यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ. त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो. यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जमा गरेका छ. पहिला पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको.
1: Time check. It's 8 p.m.
2: अहिले बेलुकीको 8 बजेको छ.

0: केटा म त सक्दिनँ हिँड्न यार, कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुग्दैन। जा मिना।

0: नानी आज हाम्रो गाउँमा त राजु लामा र उहाँको साथी आउनुहुन्थ्यो,
1: त्यसको लागि हामी अलिक तयारी हुनु पर्यो है।
0: तिमी अब गाउँलाई पनि खबर गर्नु पर्यो, हाम्रो छोरीलाई पनि भन्नु पर्यो, सालको लागि है
1: हामी सबै मिलेर अलिक राम्रो गर्नु पर्यो कि उहाँलाई है।
2: हुन्छ हुन्छ
0: छोरी। ए आज पनि राजु लामा आउनुहुन्थ्यो हाम्रो गाउँमा, अब त्यो स्वागतको लागि तयारी हुनु पर्यो, उहाँको सबै साथीहरू पनि आउनु धेरै। ल ल हुन्छ ल, तल झर्नु।

पिलो गरेर है म आउँछु ल, हुन्छ है, म फर्केर आउँछु है।

0: भइसक्यो कान छैन यो बुढाको खाली गाडीले मैले दुःख पाउँछ हल्ला कम्जेर बस्छ हो दिनभरि सबै भाँडा भइसक्यो
1: बल्ल तल्ल फिल्मको हिरोइनसँग एउटा राम्रो सपना देखेको त्यो पनि बुढीले कति कचकच

0: सन्धिहरू सैलुङको त हुनुहुन्न, के कस्तो कामले पाल्नुभयो हाम्रो गाउँ?
1: यो साथीले कसैलाई बाचा गरेको थियो, हो त्यही बाचा पूरा गर्न हिँडेको।
0: कुरा सुन्दा त माया पिरती जस्तो छ, के कस्तो
1: लौ के भयो गाडीलाई फेरि?
2: के भएछ हजुर गाडी? यो
3: पम्पको पाइपै फुटेछ सर, गाडी त अब अगाडि नबढ्ने भयो त।
2: ए हो है, ल अब ठिकै छ,
4: जाउँ न त
2: है। ल धन्यवाद है त हजुर।
0: अब यो बाटोमा सन्धिको माया पिरतीको कथा सुन्दै जाउँ न त।
5: सुन्ने नै हो त मेरो माया पिरतीको कथा, यसरी सुन्छ साथी हो।
1: सुन्नुहोस् त, गिदुर्जे लामा घर जाने बाटो कता होला? अनि आफ्नो नाम त थाहा होला नि
6: कान्छी?
7: हजुर
2: कान्छी, फेरि भेटौँ हजुर। नाम थाहा पायो यार।

0: के हो सम्झी?
1: हजुर,
0: मायालुको गहिरो सोचाइमा छ जस्तो छ नि।
1: यस्तै हो नि हजुर।
0: जाउँ सम्झी।
1: हुन्छ, लागौँ त हजुर।
0: ल सम्झी, माया पीडितको बाँकी कहानी सुनिदिनु न।

Stabilize the system, hot like gimbal.

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।